0: गर्दै उहाँले उक्त संयन्त्रले व्यवसायीका समस्या समाधानलाई उच्च प्राथमिकता दिने जानकारी दिनुभयो। अब फाइल थन्किने होइन, द्रुत गतिमा निर्णय र समाधान हुने कार्य संस्कृतिको विकास गरिनेछ उहाँले भन्नुभयो।
1: नेपालको वन व्यवस्थापन क्रमशः डिजिटल प्रविधिमा जान थालेको छ। जीपीएस, जीआईएस, मोबाइल एप, रेन्ज फाउण्डर र विशेष सफ्टवेयरको प्रयोग मार्फत प्रत्येक रूखको डिजिटल अभिलेख राख्ने प्रणाली विस्तार भएसँगै वन व्यवस्थापन थप वैज्ञानिक, पारदर्शी र प्रभावकारी बन्दै गएको छ। वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत लागू गरिएको वन सम्वर्धन प्रणालीमा 15 सेन्टिमिटर वा सोभन्दा बढ़ी व्यास भएका सबै रूखको स्थान जीपीएसबाट निर्धारण गरी रूखको प्रजाति, व्यास, उचाई, स्वास्थ्य अवस्था र व्यवस्थापन सम्बन्धी विवरण डिजिटल प्रणालीमा अभिलेख गर्ने गरिएको छ।
0: नेपाल सरकारको सहकार्यमा गैर आवासीय नेपाली संघ एनआरएनएले आयोजना गर्न लागेको चौथो विश्व नेपाली ज्ञान सम्मेलन 2027 तयारीका सम्बन्धमा एनआरएनएले परराष्ट्र मन्त्री शिशिर खनालसँग भेटवार्ता गरी सम्मेलनको अवधारणा पत्र प्रस्तुत गरेको छ। प्रतिनिधि मण्डलमा एनआरएनए उपाध्यक्ष तथा गैर आवासीय नेपाली कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समितिको संयोजक रूजिना प्रधान राई, उपाध्यक्ष तथा सिप ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डाक्टर ज्ञानेन्द्र रेग्मी, उपमहासचिव कृष्ण पोखरेल, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत लगायतको सहभागिता रहेको थियो। सो अवसरमा उपाध्यक्ष तथा सिप ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डाक्टर ज्ञानेन्द्र रेग्मीले सम्मेलनको उद्देश्य विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता, प्राविधिक, उद्यमी तथा विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरूको ज्ञान, सिप, प्रविधि तथा अनुभवलाई नेपाल सरकारका राष्ट्रिय प्राथमिकतामा परेका विकास कार्यक्रमसँग केन्द्रित गर्दै नेपालको विकास तथा समृद्धिमा प्रभावकारी रूपमा परिचालन गर्ने योजनाबारे जानकारी गराउनुभयो।
1: नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वार्षिक उत्सवका अवसरमा नेपालमा व्यापार तथा लगानी मेला हुने भएको छ। नेपाल एओटीएस एलुमनाई सोसाइटी र नेपाल चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा साउन 14 र 15 गते ललितपुरमा 2 दिने विशेष समारोह हुने आयोजकले जनाएको छ। व्यापार तथा लगानी मेलामा 20 भन्दा बढ़ी नेपाली र जापानी कम्पनी तथा संस्थाले आफ्ना उत्पादन, सेवा, प्रविधि र लगानीका अवसर प्रदर्शन गर्ने जनाइएको छ।
0: सुनसरीमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै मधेस प्रदेशको राजधानी जनकपुरधाम सहित प्रदेशका 8 जिल्लामा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। स्थानीय प्रशासनले सामाजिक सद्भाव कायम राख्नका लागि अपील गर्दै कुनै प्रकारको अप्रिय घटना हुन नदिनका लागि जिल्लाका सदरमुकाम र शहर बजार क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरी नागरिकको सुरक्षा दिँदै आएका छन्।
1: नेपाल टेलिकमले मनसुन अफर 2083 अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरू उपलब्ध गराएको छ, जस अन्तर्गत केही थप सुविधा सहितका नयाँ प्याकेजहरू संचालनमा ल्याएको छ भने पहिलेदेखि नै उपलब्ध विभिन्न आकर्षक प्याकेजलाई निरन्तरता दिएको छ। कम्पनीका अनुसार पोस्ट पेड ग्राहकलाई लक्षित गरी पोस्ट पेड 373 प्याक र पोस्टपेड 499 प्याक उपलब्ध हुनेछ। 373 रूपियाँ 30 दिन समय अवधि भएको प्याक अन्तर्गत 6 GB डाटा चलाउन, 400 मिनट अल नेट भोइस कल गर्न र 50 वटा अल नेट एसएमएस पठाउन सकिनेछ भने 499 रूपियाँमा 10 GB डाटा चलाउन, 500 मिनट अल नेट भोइस कल गर्न र 100 वटा अल नेट एसएमएस पठाउन सकिने व्यवस्था गरिएको छ।
0: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा आर्थिक वर्ष 2082/83 537 वटा फर्मलाई जरिवाना तिराएको छ। बजारमा गैर कानूनी तथा उपभोक्ता हित विपरीतका गतिविधि गर्ने फर्ममाथि गरिएको कार्यवाहीबाट 2,61,23,300 रूपियाँ जरिवाना असूल गरिएको छ। जरिवानाबाट राजस्व संकलन भइरहँदा पनि एकै प्रकृतिका समस्या पटक पटक दोहोरिँदा बजारमा सुधार नदेखिएको उपभोक्ता अधिकार कर्मीहरूले बताएका छन्।
1: अब शेयर बजार, अहिलो कारोबार दिन घटेको शेयर बजारमा मंगलबार पनि गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज नेफ्सका अनुसार मंगलबार बजार 4.64 अंक ले घटेर 2,696.67 बिन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन भने बजार 33.28 अंकले घटेको थियो।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्सन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। जापानको क्युशु टापु स्थित कुमामोटो प्रान्तलाई केन्द्रबिन्दु बनाएर 7.1 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। मंगलबार दिउँसो गएको सो भूकम्पका कारण कम्तीमा 50 जना घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। भूकम्पपछि कुमामोटो क्षेत्रका 45,000 घरधुरीमा विद्युत आपूर्ति पूर्ण रूपमा बन्द भएको छ।
4: अब खेल खबर। नेपाली टोली पाकिस्तानमा भएको कार्वामेन्स भलिबल च्याम्पियनशीपमा जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। इस्लामाबादमा भएको 5 स्थानको खेलमा नेपाली टोली कजाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएसँगै च्याम्पियनशीपमा जितविहीन हुँदै बाहिरिएको हो। लिखायत व्यायामशालामा नेपाली टोलीले एउटा सेटमा मात्र प्रतिस्पर्धात्मक प्रदर्शन गर्न सक्यो। पहिलो सेटमा नेपालले 25-18 सहजै गुमायो।
3: अब विचार विश्लेषणको पालो। नयाँ आर्थिक मार्ग शीर्षकमा नवराज ढकालको विचार गोर्खापत्रमा छापिएको छ। प्रवासी नेपालीको ज्ञान लगानी र अन्तर्राष्ट्रिय सञ्जाल उपयोग गर्न संस्थागत संयन्त्र स्थापना तथा जलवायु वित्त र हरित लगानी आकर्षित गर्न आर्थिक कूटनीति दुई अभियान चलाउन सकिन्छ। प्रत्येक दूतावासलाई आवश्यक जनशक्ति र बजेट उपलब्ध गराई व्यापार लगानी पर्यटन र डिजिटल सेवा प्रवर्धनका मापन योग्य लक्ष्य प्राप्त गर्न उत्प्रेरित गर्नुपर्छ। आजको भू अर्थ राजनीतिको युगमा नेपालले आफ्नो भू राजनीतिक अवस्थितिलाई बजारसँग स्रोतलाई प्रविधिसँग र कूटनीतिलाई समृद्धिसँग जोड्न आर्थिक कूटनीति दुई प्रभावकारी उपकरण बन्न सक्छ।
4: युवाको सपना राष्ट्रको समृद्धि सौभाग्यवालीको विचार नागरिक दैनिकले छापेको छ। हामी युवालाई विदेश पठाएर गर्व गर्ने होइन, आफ्नै भूमिमा विश्वस्तरीय कम्पनी जन्माउने राष्ट्र बन्नुपर्छ। नेपाली श्रम मात्र होइन, प्रविधि उत्पादन सेवा र विचार पनि निर्यात हुनुपर्छ। यही बाटोले नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर प्रतिस्पर्धी र दिगो बनाउनेछ। स्टार्टअपमा लगानी गर्नु भनेको एउटा कम्पनीमा लगानी गर्नु होइन, नेपालको भविष्यमा लगानी गर्नु हो। आजको पुस्ताले एउटा ऐतिहासिक निर्णय गर्नुपर्छ। रोजगारी खोज्ने नेपाल होइन, रोजगारी सिर्जना गर्ने नेपाल बनाऊ। यही सोचले आत्मनिर्भर अर्थतन्त्र समृद्ध समाज र विकसित नेपालको जग बसाल्नेछ। स्टार्टअप अब विकल्प होइन, नेपालको राष्ट्रिय आवश्यकता हो। आउनुहोस् मिलेर यस्तो नेपाल बनाऊ जहाँ युवाको सपना विदेशमा होइन आफ्नै मातृभूमिमा साकार होस्।
3: निराशाको निशा र आत्मदाहमा निमग्न समाज शीर्षकमा राजन कोइकेलको विचार हिमालय टाइम्समा छापिएको छ। अधिकांश मानिस घर परिवार समाज आर्थिक अवस्था लाज सेवाको अभाव वा रोगबारे जानकारी नहुँदा उपचारसम्म पुग्दैनन्। त्यसले मानसिक स्वास्थ्यलाई व्यक्तिगत कमजोरी नठानी स्वास्थ्यको अभिन्न हिस्सा मान्न जरूरी छ। मानसिक स्वास्थ्य सेवाको पहुँच स्थानीय तहसम्म विस्तार गर्ने, विद्यालय र विश्वविद्यालयमा नियमित मनोपरामर्श सेवा उपलब्ध गराउने, कार्यस्थलमा मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने, परिवारभित्र खुलेर संवाद गर्ने संस्कृतिको विकास गर्दै सचेतना जगाउन सकिन्छ।
4: प्रकाश भण्डारीले लेख्नुभएको वित्तीय अपराध नियन्त्रण सार्वजनिक निजी सूचना साझेदारीको साइनो शीर्षकको विचार अभियान दैनिकले छापेको छ। सूचना साझेदारीलाई प्रतिस्पर्धाको विषय होइन, राष्ट्रिय हितको विषयका रूपमा स्वीकार गर्न सकियो भने वित्तीय अपराध नियन्त्रणमा नेपालले उल्लेखनीय सफलता हासिल गर्न सक्छ र यसले नेपालको वित्तीय प्रणालीलाई सुरक्षित र सक्षम बनाउँदै अन्तर्राष्ट्रिय जगतमा समेत अझ बढ़ी विश्वसनीय र भरपर्दो बनाउनेछ।
3: हस्त अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ भने नेपाली नेटवर्क फेसबुक पेज मार्फत पनि यतिखेर प्रत्यक्ष प्रसारण भइरहेको छ। त्यसै गरी युट्यूबमा नेपाली नेटवर्क टीवी सर्च गरेर पनि हामीलाई प्रत्यक्ष रूपमा लाइभ सुन्न सक्नुहुनेछ र अन्य यसका श्रृंखलाहरू पनि युट्यूब र फेसबुकमा निरन्तर रूपमा आउने गर्दछन् र विशेष गरी काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्ज मार्फत पनि तपाईँहरू नेपाली बहस यतिखेर सुनिराख्नु भएको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी विभिन्न क्षेत्रका बारेमा चर्चा र परिचर्चा गर्ने गर्दछौं। आदरणीय श्रोता, प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई भारतमा ले निम्तो दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह छिमेकी मुलुक भारत भ्रमणमा जाने तयारीमा रहेका छन्। भारत भ्रमणको सरकारको निमन्त्रणामा प्रधानमन्त्री शाह औपचारिक रूपमा भ्रमणमा जान लागेको बताइएको छ। प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्ता दिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले दिल्लीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा भनेको जानकारी आएको छ। जयसवालले प्रधानमन्त्री शाहलाई औपचारिक रूपमा निमन्त्रणा पठाएको पनि बताइएको छ। प्रधानमन्त्रीको भारत भ्रमण अब केही समयपछि हुँदैछ र दुई देशबीचको छिमेकी सम्बन्धको विषय र दौत्य सम्बन्धका विषयमा पनि त्यहाँ कुराकानी हुने भन्ने खालका विषयहरू यतिखेर आएका छन्। आदरणीय श्रोता, आज हामी बहस गर्दैछौ। ओपीडी बन्द हुँदा बिरामीको बेजोग भएको छ। अत्यावश्यक सेवा नै ठप्प पारेर चिकित्सकहरू यतिखेर आन्दोलित भनेका छन्। सरकारले हड़ताल गर्न निषेध गरेका 25 अत्यावश्यक सेवामा समेत अस्पताल पनि पर्छ, तर हड़ताल गर्न निषेध गरिएको अस्पतालकै सेवा लगभग ठप्प पारेर चिकित्सकहरू यतिखेर आन्दोलित बनेका छन्। त्यो कारणले गर्दाखेरि धेरै बिरामीहरूलाई समस्या भएको छ। स्वास्थ्यकर्मीमाथि बढ़दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने तोड़फोड़का घटनालाई नियन्त्रण गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाउने तयारी गरेको विषय यतिखेर आएको छ। आदरणीय श्रोता, नेपाली कंग्रेसका सभापति गगन थापाले आन्दोलनरत चिकित्सक र स्वास्थ्यकर्मीको माग सम्बोधन गरी स्वास्थ्य सेवा प्रवाह सुचारू गर्न समेत आग्रह गर्नुभएको विषय आएको छ। आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ। नेपाली कंग्रेसका वरिष्ठ नेता गोपाल मान श्रेष्ठको निधन भएको छ। दिवंगत श्रेष्ठप्रति हार्दिक श्रद्धासुमन श्रद्धांजलि अर्पण गर्न चाहन्छौ। नेपाली बहसको तर्फबाट आजको श्रोता, यतिखेर कंग्रेस एमाले खोजे स्वतन्त्र र निष्पक्ष निर्वाचनको सुनिश्चितता, सरकारप्रति विपक्षी यतिखेर पनि सशंकित भएका छन्। दलीय सहमतिमा गर्ने प्रस्तावित आयुक्त वाग्लेको प्रतिबद्धता यतिखेर रहेको छ। प्रस्तावित निर्वाचन आयुक्त गुरू वाग्ले निर्वाचन आयोगको गरिमा जोगाउन राजनैतिक दल नागरिक समाज र सरकारवालाहरूसँग निष्पक्ष तथा तटस्थ भूमिकामा रही सहकार्य गर्ने प्रतिबद्धता यतिखेर जनाउनु भएको छ। प्रस्तावित आयुक्त सुब्बाको प्रतिबद्धता निर्वाचन मा प्रविधि मार्फत संजय दृष्टि भन्ने निर्वाचन आयोग सरकारको छायाबाट मुक्त हुन नसकेको बताइएको छ। विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन पनि आग्रह गरिएको छ। निर्वाचनमा सुरक्षा निकायले सत्ता पक्षको पोषण गर्ने गरेको पनि आरोप लाग्यो र वर्षमान पुलले प्रश्न गरेका छन् दलहरूले केन्द्रीय समितिमा कतिसम्म मन्दिर गर्न पाउने हो। आजको नेपाली बहसमा हामी चर्चा र परिचर्चा गर्दैछौ। आदरणीय श्रोता, यतिखेर साम्प्रदायिक सद्भाव कायम राख्न सबैतिरबाट आह्वान भएको छ। दुबईमा सद्भाव र्याली पनि निकालिएको छ। देवानगंज क्षेत्र यतिखेर तनावमै रहेको छ। द्विपक्षीय युवा समूहबीच उत्पन्न विवादले उग्र रूप लिँदा सुनसरीको देवानगंज स्थित कप्तानगंजमा भएको हिंसात्मक घटनापछि मंगलबार बिहान दुबईमा सद्भाव र्याली समेत निकालिएको थियो। र्यालीमा हिन्दू र मुस्लिम दुवै पक्षले सद्भाव र्याली निकालेका थिए। सामाजिक एकता सहिष्णुता र आपसी सम्मान कायम गर्न माग गर्दै निकालिएको र्यालीले दुबई बजार परिक्रमा समेत गरेको थियो। सुनसरीमा अझै पनि समस्या छ किनभने धार्मिक द्वन्द फैलिँदाखेरि मच्चिँदाखेरि भागदौड़ समेत त्यहाँ मच्चिएको विषय यतिखेर आएको थियो भने हरेक नेपाली नागरिकहरू स्वतन्त्र निष्पक्ष रूपमा र आफ्नो मौलिक हकको प्रयोग गरी बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्नका निम्ति पनि त्यहाँ आह्वान गरिएको छ। आज श्रोता, पदाधिकारी मनोनयनमा निकै सकस छ यतिखेर। यहाँलाई थाहा छ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन भएको एक महिना व्यतीत भइसक्दा पनि अझै पनि पदाधिकारी मनोनयन हुन सकिरहेको छैन। पदाधिकारी मनोनयनमा सकस छ। सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच मनोनितको भागबण्डा नमिल्दा बैठक ढिलो भएको बुझिएको छ। वरिष्ठ नेता शाहले आफ्नो भागमा परेका उपसभापति र महामन्त्रीको नाम मंगलबारसम्म पनि टुंग्याएको छैन भन्ने विषय यतिखेर आएको छ। आधुनिक श्रोता, दुई पक्षीय बीच भागबण्डामा अझै पनि सहमति नमिल्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एक्लै अगाडि बढ़ने मूडमा यतिखेर हुनुहुन्छ र आफ्ना पक्षका नेताहरूलाई मनोनित गर्ने र पदाधिकारीहरूलाई मनोनित गर्ने मूडमा उहाँ रहेको विषय यतिखेर आएको छ। मधेसमा तनाव छ तर सरकार खै भन्ने प्रश्न यतिखेर छ। संयम अपनाउन अपील पनि गर्नुभएको छ प्रधानमन्त्री बालेन्द्र शाहले।
तर सुनसरीमा आइतबार रातिदेखि शुरू भएको विरोध प्रदर्शनले उग्र रूप लिएपछि स्थानीय सरकार, प्रदेशका सैनिक सरकार, स्थानीय नागरिक समाजका अगुवाहरू साम्प्रदायिक समूह बीचको विश्वासको वातावरण अझै पनि बनाउन जुटिरहेका छन् तर विश्वासको वातावरण भइसकेको छैन। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्छौं र विभिन्न विषयलाई आज हामी उठान गर्ने पक्षमा छौं किनभने थुप्रिँदैछ गैर बैंकिङ सम्पत्ति। यतिखेर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 82-83 तथ्याङ्क अनुसार 20 वाणिज्य बैंकसँग गैर बैंकिङ सम्पत्ति 46.80 करोड़ रूपियाँ बराबरको छ, जुन आर्थिक वर्ष 81-82 तुलनामा 18.89% बढ़ेको छ। ऋणले तोकिएको म्यादमा ऋण नतिरेपछि धित्त बापत राखेको सम्पत्ति जफत गर्न पटक पटक कर्जा चुक्ताको सूचना पत्र पत्रिकामा निकाल्नेदेखि अनेक प्रयास गर्दा समेत असुल हुन सकिरहेको छैन। ऋण लिन्छन् नागरिकले तर ऋण तिर्दैनन्। गैर बैंकिङ सम्पत्ति धेरै थोप्रिएकोले यतिखेर चिन्ता व्यक्त गरिएको छ। नेपाली बसमा छोटो विश्राम छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: यो नेपाली रेडियो नेटवर्क
2: हर विषयमा चारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
3: ग्लोबल फाइनेंस बैंक सबैका लागि बैंक
4: दिस होम इन्टरनेट
5: यति हाम्रो बेसमा पूर्व उप प्रधान एवं गृह रक्षा मन्त्री डाक्टर भीम रावल हुनुहुन्छ. रावलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
6: धन्यवाद.
5: अब यतिखेर सुनसरीको दुवाबीमा सद्भावनाले निकालिएको भन्ने त आएको छ, तर चाहिँ त्यो धार्मिक द्वन्द हुँदाखेरि जुन दंगा उत्पन्न भयो, एकजनाले ज्यानै गुमाउनु पर्यो. यो किन पटक पटक यस्ता अवस्थाहरू किन सिर्जित भइरहेका छन्? यो चाहिँ यो निकै ठूलो तनावको विषय पनि हो, किनभने एउटा राष्ट्रमा मिलेर बसेको विविध भाषाभाषी बहुल जात जाति भेषभूषा भएको समाजमा चाहिँ यस्ता घटनाहरू हुनु यो राम्रो पक्ष होइन नि डाक्टर साहब? होइन,
6: यो निसन्देह नै राम्रो पक्ष होइन. र तपाईँले साह्रै महत्वपूर्ण प्रश्न गर्नुभएको छ. राजनीति शास्त्रीहरू र समाजशास्त्रीहरूको भनाइअनुसार जुन समाजलाई राज्यको माथिल्लो तहमा बस्ने व्यक्तिहरूले भित्रैबाट विभाजित गर्ने, द्वन्द्व उत्पन्न गर्ने, त्यहाँ भाषा, लिङ्ग र विभिन्न जात जातिका प्रचलनहरूलाई आधार बनाएर बाह्य शक्तिको इशारामा भित्रभित्रै त्यो समाजलाई विभाजित गर्ने, मानिसहरूको मनस्थितिलाई निराशातर्फ धकेल्ने, विश्वसनीयता नरहने अवस्था जहाँ सिर्जना हुन्छ त्यहाँ यस्ता प्रकारका साम्प्रदायिक, धार्मिक, जातिगत, भाषागत, क्षेत्रीय दंगा अन्तर्विरोधहरूको सिर्जना हुँदै जान्छ. नेपालको संविधान निर्माण गर्दाखेरि मैले संविधान सभामा पनि यस्तो गर्न चाहनेहरूका अनेक प्रवृत्तिहरू देखेको थिएँ. त्यस्तो प्रवृत्तिको अन्त्य नेपाली समाजमा भएको छैन. अझ त्यसलाई प्रकारान्तरले विभिन्न किसिमले बढावा दिँदै आएको छ. यो हाम्रो नेपाली समाजको एकताको लागि, हाम्रो भविष्य राम्रो बाटोमा लैजानको लागि अत्यन्तै यो बाधा हो र यो नराम्रो कुरा हो.
5: तर अहिलेको अवस्थामा चाहिँ जुन ढंगले सरकारले त्यो सद्भाव कायम गराउने कुरामा, सुरक्षा संयन्त्र परिचालनको कुरामा, वा चाहिँ सामाजिक सद्भावलाई कायम राख्ने कुरामा चाहिँ जुन ढंगले परिचालन हुनुपर्ने हो त्यो हुन सक्यो?
6: अहिले यो सरकारको समग्र कुरालाई ध्यानमा राख्नुपर्छ. अहिले त गोलीकाण्ड भयो होइन, र जुन समाज अन्तर्विरोधको लेखग्रस्त हुँदै त्यहाँ अब गोली प्रहार गर्नुपर्ने, मान्छे मार्नुपर्ने अवस्थाको सिर्जना हुन्छ. त्यस्तो अवस्थामा त्यो सरकारका समग्र क्रियाकलापहरू कुन दिशातिर छन् त? त्यसको परराष्ट्र नीति कहाँ छ? त्यसको सुरक्षा नीति कहाँ छ? त्यसका आर्थिक नीतिहरू के छन्? त्यसका सामाजिक नीतिहरू के छन्? त्यसका नेपालको इतिहास, संस्कृति, नेपालको गौरवलाई जोगाउने र समाजमा आशावादिता जगाउने, समाजलाई एकताको सूत्रमा संगठित गर्ने त्यसका नीतिहरू के छ? त्यसको दिशा के छ? त्यसको गन्तव्य के छ भन्ने कुराले निर्धारण हुन्छ. त्यहाँ कुनै प्रहरीको अधिकृतलाई तत्काल सरुवा गर्दैमा, त्यहाँ कुनै प्रशासकलाई तुरन्तै सरुवा गरेर मैले त गजब गरे, त्यसले किन त्यहाँ राम्रो गरेन भन्दैमा त्यसको सम्पूर्ण उपचार हुने होइन. यद्यपि कुनै प्रशासकले, कुनै सुरक्षा अधिकृतले आफ्नो कर्तव्य निर्वाहन गरेको छैन भने त्यस्तो अवस्थामा त्यस्ता व्यक्तिहरूलाई त्यो आफ्नो कामबाट झिकेर अन्यत्र पठाउने कुरा अस्वाभाविक त होइन. तर अहिले सरकारका समग्र क्रियाकलापहरू सुकुम्बासीहरूलाई विस्थापित गर्नेदेखि, उनीहरूको कुनै व्यवस्थापन नगर्नेदेखि लिएर धेरै कुराहरूलाई हामीले हेर्नुपर्छ. र अहिले काठमाडौँको माइतीघर मण्डलामा अब तपाईँ जतिको संचार क्षेत्रको अग्रणी भूमिका खेल्ने व्यक्तिले नथापाएको कुरा केही नै छैन. त्यहाँ दिनदिनै विभिन्न समुदायका व्यक्तिहरू दिनदिनै धरना, नारा, सभा गरिरहेका छन्, मागहरू राखिरहेका छन्. अहिले चिकित्सकहरू हड़तालमा छन् र यसरी
5: अत्यावश्यक सेवा ठप्प पारेका छन् चिकित्सकहरूले. ओपीडी बन्दै हुँदा पनि बिरामीको बेजोग छ आज.
6: हो, मैले त्यो सबै समाचार माध्यममा हेरे. यसरी हेर्दाखेरि सरकारको समग्र क्रियाकलाप त्यो कस्तो देखियो भने, जुन प्रकारको राष्ट्रिय स्वतन्त्र पार्टीले नारा दिएको थियो, जुन बाचाहरू गरेको थियो, न त्यो परराष्ट्र नीतिमा देखिन्छ ती बाचा अनुरूपको काम, न अर्थतन्त्रमा देखिन्छ, न सामाजिक क्षेत्रमा देखिन्छ, न देशको स्वाधीनता, स्वतन्त्रता र गरिमालाई रक्षा गर्ने दिशामा देखिन्छ. त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनदेखि अहिले सरकार सञ्चालन गर्ने क्रियाकलापमा समेत अब त्यहाँ केही व्यक्तिहरूको स्वेच्छाचारी गतिविधि, उहाँहरूलाई जे मन लाग्छ त्यही कानून जस्तो, यस्तो देखिसकेपछि त्यसको कुप्रभाव समाजमा पनि पर्छ. त्यस्तै समाजमा अराजकता, द्वन्द्व, अन्तर्विरोधहरू सिर्जना हुनु एकदमै अनिवार्य हुन्छ.
5: अब आजको दिनमा जसरी यतिखेर प्रधानमन्त्रीलाई भारतले निमन्त्रणा गरेको र भारत भ्रमण ढिलाइ भए पनि हुन लागेको भन्ने विषय पनि आएको थियो, त्यसपछि त्योभन्दा अगाडि उहाँकै प्रमुख राजनैतिक सल्लाहकार कुमार बेन तलबाट स्थलमार्गै भएर दिल्ली पुगेको कुरा र अजित डोभाललाई भेटेको भन्ने खालका विषय प्रसंग पनि जोडेर आएका थिए। पहिला भारतले जुन किसिमको सम्मान गर्यो, जुन किसिमले चाहिँ भारतीय विदेश मन्त्रीहरू भेट्न आउने कुरा र त्यसपछि प्रोटोकलको कुरा गरेर प्रधानमन्त्रीले भेट दिनु भएन, त्यसपछि केही सम्बन्ध अलिकति चिसिएको थियो, दुई देश छिमेकीहरू बीचको सम्बन्धमा चाहिँ केही समस्या निम्तिएको थियो डाक्टर साहब।
6: यो आजकल अंग्रेजी भाषामा स्टन्टबाजी भन्ने धेरै प्रचलित छ शब्द, होइन, त्यसलाई हामी नेपाली भाषामा चटके तरिका भन्छौ। र यो सरकारले शुरूमा नै दलाइ लामाको बधाई लियो, शुरूमै तपाईँ हेर्नुहोस् यसको परराष्ट्रनीति कति गम्भीर छ, जबकि हाम्रो संविधानको धारा 51 संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलका सिद्धान्त र राष्ट्रिय हितलाई सर्वोपरि राखेर स्वतन्त्र परराष्ट्रनीति अवलम्बन गर्नुपर्छ भनेर मार्गनिर्देशन गरेको छ। त्यो मार्गनिर्देशनको विपरीत त्यसपछि काठमाडौँमा सरकारी सहमतिमा विदेशी दूतावासका प्रतिनिधिहरूको सहभागितामा यहाँ दलाई लामाको जन्मदिवस मनाइयो। आन्दोलनमा जसरी तिब्बती मूलका रगत भनेर टीओबी हातमा लेखेकाहरूले हाम्रा भौतिक संरचनामा आगजनी गरेर स्थितिलाई उत्तेजनापूर्ण तरिकाले बिगार्ने उनीहरूले आफ्नो गलत भूमिका खेलेका थिए, त्यसको जारी रूप जस्तो कस्तो देखियो भने दलाई लामाको यहाँ बेला बेलामा बधाई आउने, पहिले कहिले पनि त्यस्तो हुँदैन थियो, यहाँ दलाई लामाको जन्मोत्सव मनाउने, अनि त्यस राष्ट्रसभाका सभापतिले भारत भ्रमण गर्नुभयो, अनि त्यो भारत भ्रमणको बेलामा निकै तामझाम एकदमै धेरै स्वागत गरियो भन्ने धेरै प्रचार भयो, जसरी पहिले गिरिजा प्रसाद कोइरालाजीलाई दक्षिण एसियाकै ठूलो नेता भनियो र पछि टनकपुर सन्धि गराइयो, त्यो हुँदै हुँदै महाकाली सन्धिमा पुग्यो हामी, र त्यसपछि तर रवि लामिछानेजी भारत हुँदै नेपालको चिया निकासीमा धेरै ठूलो अग्रत सृजना भयो, हाम्रो सुस्तामा भारतीय सुरक्षाकर्मीहरूले घुसपेट गरे, दार्चुला जिल्लामा हाम्रो हवाई सीमा त्यहाँका सैनिक अधिकृतहरू चढेको भनिएको हेलिकप्टरले उल्लङ्घन गर्यो, यस्ता घटना देखिए। अब अहिले के भयो त, तपाईँले अघि चर्चा गर्नुभए जस्तै एउटा स्वतन्त्र स्वाधीन देश जो नेपालको संविधानद्वारा अहिलेसम्म सञ्चालित छ, नेपालको संविधान खारिज भएको छैन, त्यस्तो स्थितिमा प्रधानमन्त्रीका सल्लाहकारले गोप्य रूपमा भारतको भ्रमण गर्नु र भारतको भ्रमण गरेर फर्किसकेपछि मैले गरेको छैन भन्नु, यो राष्ट्रमाथिको अत्यन्तै मनपरी हो र अरू देशमा भएको भए यस्तो व्यक्तिलाई तत्काल कारवाही गर्नुपर्छ। हेर्नुहोस्, त्यस्तो गर्न पाइन्न र अहिले अनि उहाँहरूले होइन हामीले भारत भ्रमण गरेका छैनौँ आदि छैनौँ जुन भन्दै आउनुभएको थियो, अब रवि लामिछानेजीको चीन भ्रमणको प्रसङ्ग आएको हुनाले ठ्याक्कै त्यही बेलामा जसरी पहिले रवि लामिछानेजीको भारत भ्रमणको बेलामा प्रधानमन्त्रीले बडा हिसाब किताब गरेर आफू चाहिँ एकदमै राम्रो देखिनको लागि उहाँले प्रतिनिधि सभामा हुँदै नभएको नेपालले गर्दै नगरेको कुरा नेपालले भारतको धेरै जग्गा मिसेको छ भनेर उहाँले जसरी एउटा चाकरीको भाषा त्यहाँ व्यक्त गर्नुभयो र नेपालको भौगोलिक अखण्डतामाथि घात गर्ने भाषा प्रयोग गर्नुभयो, लिम्पिया दुराले पुले कालापानी नेपालले प्राप्त गर्न वार्ता गर्नुपर्ने संवेदनशील घडीमा त्यस्तै गरेर
5: मतलब उहाँ दुईजनाको आन्तरिक इगोले चाहिँ यो क्रियाकलापहरू भइरहेका छन्,
6: इगो मात्रै होइन, म तपाईँलाई यो नेपालको 7 सालदेखिको इतिहाससँग जोड्न चाहन्छु, मान्छेहरू बिर्सिहाल्छन्, हेर्नुहोस् 7 सालदेखि जसरी नेपाललाई प्रयोगशाला बनाइँदैछ, लम्पसार परेर नेपालको स्वाधीनता स्वतन्त्रता नेपालका आफ्ना प्राकृतिक साधन स्रोतहरू नेपालको सर्वोपरि राष्ट्रिय हितमा सदुपयोग गर्ने भारत चीन र अरू देशहरूसँग एउटा समानताको आधारमा सार्वभौम सत्ता सम्पन्न एउटा देशले जसरी आफ्नो गौरव आफ्नो स्वाधीन आफ्नो आत्मनिर्णयको अधिकारलाई प्रयोग गरेर अगाडि जानुपर्ने हो, त्यसमा 7 सालदेखि नै कतिपय शासकहरूले घात गर्दै आएका छन्, असमान सन्धि समताको भारी बोकाउँदै आएका छन् 1950 सन्धिदेखि, मैले यसो भनिरहँदा भारत विरोधी उग्र राष्ट्रवादी भन्नेहरू चिच्याउने दलालहरू फेरि उनीहरूलाई चोट पर्न सक्छ, तर मैले यो कुनै भारतप्रति सम्बन्ध नराम्रो गर्नुपर्छ, चीनप्रति नराम्रो गर्नुपर्छ, अमेरिका कसैप्रति भनेको होइन, जसरी ती देशहरूले आफ्नो साधन स्रोतहरू आफ्नो देशको हितमा प्रयोग गर्छन्, आफ्नो जनताको लागि गर्छन्, आफ्नो देशको स्वाधीनता स्वतन्त्रतालाई सर्वोपरि आफ्नो प्राणभन्दा प्यारो ठान्छन्, त्यहाँका प्रधानमन्त्री राष्ट्रपति मेरो देशको हित सर्वोपरि हो भन्छन्, नेपालीहरूले त्यसो गर्न किन नपाउने भन्ने मेरो प्रश्न हो। नेपाल कहिले कसैको अधीनमा नभएको अङ्ग्रेज साम्राज्यवादको युगमा पनि भारत त पराधीन थियो नि, 1946 मात्रै 47 मात्रै स्वतन्त्र भएको हो नि, हामी त कहिले पनि पराधीन थिएनौ नि। तर मैले अब यो प्रसङ्गलाई यहाँ किन जोडेको भने, जब त्यति बेला पनि रवि लामिछानेजीको भारत भ्रमण हुँदाखेरि यहाँ प्रधानमन्त्रीले भारतको प्रतिको एउटा भक्तिभाव प्रदर्शन गरेर त्यसलाई लम्पसारवादी राजनीति भनिएको छ त्यो देखाउनुभयो प्रतिनिधि सभामा, त्यसको कहिले आजसम्म खण्डन भएको छैन, त्यसमा टाढो हालेर उल्टै अङ्ग्रेजी भाषा प्रयोग गरेर क्रस बोर्डर अकुपेसन भनेर नेपाली जनतालाई ठट्ठा गर्ने षड्यन्त्र गरिएको छ। नेपालले कहिल्यै कतै कहीँ पनि भारतको जग्गा कब्जा गरेको छैन। म पूर्व रक्षा मन्त्रालयमा गृह मन्त्रालयमा बसेको हैसियतबाट मैले सबै नेपालको सिमानाको राम्ररी हेरेको छु, मलाई त्यसमा रुचि पनि छ, म एउटा देशभक्त नागरिकको हैसियतले त्यो गर्नुपर्छ भनेर ठान्छु। अब अहिलेको प्रसङ्गमा जुन तपाईँले कोट्याउनु भयो, अब यता रवि लामिछाने त्यति बेला भारत गएको बेला बालेन्द्रजीले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा त्यस्तो राष्ट्रघाती अभिव्यक्ति दिनुभयो। अब अहिले रवि लामिछानेजीको चीन भ्रमणको प्रसङ्ग आएपछि उहाँका प्रमुख राजनीतिक सल्लाहकारले एउटा स्वतन्त्र देशको प्रधानमन्त्री कार्यालयले गर्न नमिल्ने जुन कुरा राष्ट्रको गरिमा स्वतन्त्रताको विरूद्ध हुन्छ, यदि यो प्रतिनिधि सभा जीवित थियो भने, यदि यहाँभित्र एउटा देशभक्तिपूर्ण भावना थियो भने त्यस्तो व्यक्तिलाई तत्काल पदबाट हटाउनको लागि आवाज उठ्नु पर्थ्यो। त्यो कुरा चाहिँ कारवाहीको विषय हो, त्यो गोप्य भ्रमण गर्ने अनि मैले गरेको छैन भनेर झुटा बोल्ने राष्ट्रलाई, होइन, यो गम्भीर कुरा हो, अत्यन्तै गम्भीर कुरा हो। अब त्यो किन गरेको रहेछ त भन्ने कुराहरू यहाँ चर्चा हुँदै गर्दा अहिले खुल्यो कुरा। अब रवि लामिछानेजीको चीन भ्रमण हुन लागेको रहेछ, उहाँको चीन भ्रमण हुन लागेको बेलामा पहिले चाहिँ उहाँको भारत भ्रमण हुन लागेको बेला नेपालले भारतको धेरै जग्गा मिचेको छ भनेर लम्पसारको भाषा प्रयोग गरेर आफू साकुल्य हुने, अब रवि लामिछानेजीको चीन भ्रमण हुन लागेको बेला अब भारत भ्रमण गर्ने। हेर्नुहोस् यो के हो त भन्दाखेरि यो चटके राजनीति हो, यो यस्तो चटके राजनीतिले राज्यको कूटनीति, नेपालको परराष्ट्र नीति, नेपालको गरिमा, नेपालको इतिहासदेखि जुन
5: भारतले भ्रमणमा बोलाउने कुरा त स्वाभाविक होला नि त डाक्टर
6: साहब, होइन भ्रमणमा त कुनै देश कहीँ बोलाउने कुरालाई कूटनीतिमा फेरि कसरी बुझ्नुपर्छ भने, मैले यो त्यति बेला जो प्रधानमन्त्री भए यो देशका प्रत्येक बेला मैले भनेको छु, सर यो कूटनीतिमा अध्ययन गर्ने जुनसुकै व्यक्तिले यदि इमान्दार हो, यदि ऊ निष्पक्ष छ भने उसले भन्नुपर्छ, कुनै एउटा देशको नेता अर्को देशमा जाने भन्ने कुरा त्यो विषयमा आधारित हुन्छ, त्यो त्यहाँ गएर के गर्ने भन्ने कुरामा आधारित हुन्छ, यो कुनै पर्यटन गर्ने तीर्थाटन गर्ने कुरा होइन। यो तर नेपालका कतिपय प्रधानमन्त्रीहरूले कतिपय नेताहरूले एउटा देशको नेता अर्को देशमा जाने कुरा आफ्नो देशको हित साधना गर्नको लागि हो, कूटनीति भनेको आफ्नो देशको हितलाई अगाडि बढाउनको लागि त्यसमा बढावा दिनको लागि त्यो एउटा महत्वपूर्ण माध्यम हो भन्ने कुरा देश दुनियाँले सबैले आजसम्म मानेको बुझेको स्थापित मान्यता हो। तर नेपालका कतिपय प्रधानमन्त्रीहरू कतिपय नेताहरू कुनै अमुक देशमा जाने कुरालाई त्यो देशलाई खुसी पार्ने, उसले जे जे चाहेको छ त्यसमा हस्ताक्षर धस्काउने, नेपालको गरिमा, नेपालको स्वाधीनता, नेपालको स्वतन्त्र, नेपालको हितमाथि बुटले कुल्चिने त्यस्तो कुकार्य गर्दै आएका छन्। सालदेखि हामीले त्यो कुरा देख्दै आएका छौं। अब बालेन्द्र शाहजीको भारत भ्रमणमा त्यस्तो नहोस् हामी कामना गरौं। मैले पहिलेका कतिपय प्रधानमन्त्रीको भ्रमणको बेला ती कम्युनिस्ट पार्टीकै किन नहोस् तपाईँहरूले सुन्नुभएको थियो होला, मैले यो विषय उठाएको थिएँ र ती प्रधानमन्त्रीहरूले पनि गएर कतिपय नेपालको हित विपरीत नेपालको प्रधानमन्त्रीले एउटा आफ्नो गरिमा आफ्नो समकक्षीसँग वार्ता गर्नुपर्ने परिपाटीलाई मिचेर उनीहरूले त्यस्ता गतिविधि गर्दाखेरि हामी धेरै दुखी भएका थियौं। अहिले यत्रो ठूलो बहुमत ल्याएको बालेन्द्र शाहजीले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले अब देशको गरिमाको बारेमा जुन ठुक्ला कुरा गरेको थियो, रवि लामिछानेले चक्कु चक्कु स्वरमा टेलिभिजनमा
5: ग्रेटर नेपालको नक्सै महानगरमा हुँदाखेरि टाँच्नु भएको थियो
6: नि त, त्यो त एउटा चटक थियो, मैले उसै बेला भनेको थिएँ यो चटक हो, उहाँ चाहिँ नक्सा टाँच्नुहुन्छ, तर नेपालको कहाँ जग्गा मिचेको छ, नेपालको स्वतन्त्र राजनीति कस्तो हुनुपर्छ, नेपालको सुरक्षा प्रणाली कस्तो हुनुपर्छ, अहिलेसम्म नेपालको प्रधान सेनापति भारतको सेनाको मानार्थ प्रधान सेनापति हुने, भारतको नेपालको हुने, यस्तो पनि प्रचलन हुन्छ सुरक्षा प्रणालीमा, यो चलन कायम छ। एकचोटि यो कुरालाई बन्द गर्दाखेरि पहिले नेपालले नाकाबन्दीको सामना गर्न पर्यो, नेपालले स्वतन्त्र रूपमा आफ्नो सुरक्षा प्रणालीलाई अगाडि बढाउनु खोज्दाखेरि नेपालले नाकाबन्दीको सामना गर्न पर्यो, भारतले आफूले झाँबाट पनि सामान ल्याउन पाउने, नेपालले ल्याउन नपाउने र 1950 सन्धिको प्रावधान र त्यसको पछि गएको जुन पत्राचार हो त्यसले नेपालका हातमा हतगढी र खुट्टामा चाहिँ नेल लगाउनु पर्ने, यस्तो पनि हुन्छ। आजको यस्तो प्रतिस्पर्धी युगमा नेपाल एउटा स्वतन्त्र देशको हैसियतले भारतसँग सुमधुर सम्बन्ध कायम गर्नुपर्छ, उसले जसरी भारतले अरू देशसँग आफ्नो स्वतन्त्र राजनीति सञ्चालन गरेको छ, आफ्नो देशको उत्पादन, आफ्नो व्यापार, आफ्नो देशका नागरिकहरूको हक अधिकारको जन कुरा गर्छ, हामीले गर्न पाउनुपर्छ, तर यहाँ कहिले नागरिकताको कुरा उचाल्ने र अहिले नागरिकताको कुरामा अब तिब्बती शरणार्थीहरूलाई नागरिकता दिनुको लागि यहाँ थुप्रै कुकार्य गर्न खोजिँदैछ भन्ने कुरा बाहिर आएकै छ। मुस्ताङ स्थित हाम्रो युरेनियम एउटा शक्ति राष्ट्रलाई जिम्मा दिएर अनि त्यहाँको सेनालाई यहाँ आउने वातावरण बनाउने, त्यसपछि राज्य साझेदारी कार्यक्रम त्यति बेला जुन रोकिएको थियो त्यसको सट्टा अर्को चोर बाटोबाट जानु खोजेको,
5: मुस्ताङको युरेनियमलाई चाहिँ जस्तो अमेरिकी सेनाको संरक्षणमा युरेनियम उत्खनन गर्ने कुरा नेपाल जस्तो देशका लागि चाहिँ त्यो सम्भव होला र भनेका, त्यो पनि चीनको सिमानामा गएर
6: होइन, यहाँ त कस्तो छ भने नि 2007 त्यत्रो ठुलो परिवर्तन भयो, त्यसपछि भारतबाट दुईजना सल्लाहकार आएर यहाँ मन्त्री परिषदमा राखियो, हामी देखिरहेको छौँ नि मातृका प्रसाद कोइरालाले त्यति बेला नेपालको जुन शक्ति जेमा आधारित थियो सैनिक शक्ति, त्यति बेला जुनसुकै देशको शक्ति पनि सैनिक शक्तिमा आधारित हुन्थ्यो, त्यसलाई घटाइयो, अहिले के गरिँदैछ मैले आजै तपाईँको रेडियोबाट सुने, सचिवहरूको संख्या घटाउने, कर्मचारीको संख्या घटाउने, अनि गर्ने के त एकातिर कथित खर्च हामी त घटाउँछौँ भनेर जनताको आँखामा छारो हाल्नुको लागि त्यो नारा दिने, मन्त्रालयको जथाभावी नाम राखेर त्यसको संख्या घटाउने भन्ने, तर अर्कोतर्फ के गर्ने मन्त्रीहरूका मन्त्री स्तरका राज्य मन्त्री स्तरका सचिव स्तरका सल्लाहकारहरूको झुण्ड बनाएर अनि त्यसपछि गएर खर्च घटाउने भनेर यता जनतालाई यतातिर, तर अर्कोतिर त्यो गर्ने र अहिले अब सचिव स्तरका र कर्मचारी कयौं दरबन्दीहरू कटौती गरेर के षड्यन्त्र गर्न खोजिँदैछ भने नेपालको राज्य प्रणालीको मेरुदण्ड भनेको त यहाँको सुरक्षा प्रणाली, यहाँको जुन स्थायी सरकार पनि भनिन्छ कर्मचारी प्रशासनलाई, त्यसको संख्या घटाउन खोजिँदैछ र अर्कोतिर आफ्ना चाटुकारहरू आफ्ना मन परेका मान्छेहरूलाई सल्लाहकारको पोच खडा गरेर अब राज्यको जुन प्रणाली हो त्यसको जुन एउटा पद्धतिबाट चल्नु पर्ने हो त्यो कानूनबाट चल्छ विधिबाट चल्छ त्यो गर्न खोजिँदैछ भने अर्कोतिर म तपाईँलाई यसैसँग जोडु, स्वतन्त्र न्यायपालिकामा न्यायाधीशहरूलाई तिमीहरूलाई हामी चाहिँ अब महाभियोग लगाउँछौ भनेर तर्साएर आफूले चाहेको निर्णय गर्ने वा उनीहरूलाई छोड्न बाध्य पार्ने, यो के हो त भने राज्यको जसरी न्यायपालिका
5: कार्यपालिका र न्यायपालिका बीचको जुन आज शक्ति संघर्ष र द्वन्द्वको विषय छ, सरकारले भन्दैछ न्यायपालिकाले सरकारका गरेका हरेक काममा चाहिँ ब्रेक लायो, होइन न्यायपालिकाले जुन ढंगले चाहिँ प्रस्तुत हुनुपर्ने हो त्योभन्दा बढी मात्रामा चाहिँ जसले हामीले निर्णय गर्छौँ न्यायपालिकाले उल्टाइदिन्छ, हामीलाई काम गर्न गाह्रो भयो, हिजो चाहिँ त्यहाँ कुनै राजनीतिक दलका व्यक्तिहरू चाहिँ त्यहाँ नियुक्ति भएका छन् होइन, कुनै राजनीतिक दलबाट विलम्ब गर्छन् उहाँहरूलाई चाहिँ निकालेर अब हामी निष्पक्ष मेरिटोक्रेसीबाट लैजान्छौँ नयाँ ढंगले जान्छौँ भन्ने
6: देखिहाल्यो नि, उहाँहरूले गरेका दुई चारवटा नियुक्ति हेर्नुहोस् न, देखिहाल्यो नि त्रिभुवन विश्वविद्यालयको उपकुलपति हेर्नुहोस्, त्यसपछि गएर अहिले निर्वाचन आयोगमा सर्वोच्च अदालतबाट नाति कागज ल्याएकोमा पुरस्कार दिएको भन्ने समाचार माध्यमले लेखेका छ, उहाँहरूले कुनै त्यसलाई प्रश्न पार्नु भएको छैन, उहाँहरूले जवान मान्छे चाहिन्थ्यो भने मलाई व्यक्तिगत व्यक्तिको भनाइप्रति केही छैन, उहाँहरूका भनाइहरू कहाँनिर बाँच्छन् भन्ने कुरा गरेको, नेपाल वायुसेनामा 80 वर्षको मान्छेलाई नियुक्ति गरेको हेर्नुहोस्, जवान चाहिन्छ भनेको होइन, अनि हामी जस्ता मान्छेलाई बुढा भयो भनेको होइन, अनि त्यसै जान्नेलाई छान्ने भनेको होइन, अहिलेको कर्मचारीहरू जो सचिवहरू जुन अधिकृतहरू छन् उनीहरूलाई के पार्टीले टिका लगाएर दिएको हो र प्रतिस्पर्धा गरेर मेहनत गरेर निजहरू कर्मचारीमा आएका हुन्, राज्यको त्यसमा करोडौं करोडौंको लगानी छ, तालिम छ, ज्ञान छ, अनुभव छ, त्यो सबैलाई समाप्त गरेर अरू केही पनि होइन, न्यायपालिकालाई हामीले भनेको अनि उहाँहरूले कुनै मान्छेलाई भ्रष्टाचारी भएछ भनेर बिना प्रमाण बिना तथ्य अनि आफूलाई समर्थन गरेन आफ्ना तथ्य कुराहरू बाहिर ल्यायो आफूलाई आलोचना गर्यो भनेर कसैका घरमा आगो लगाउने कसैको चाहिँ लगेर त्यत्तिकै जेलमा हालेपछि यदि त्यहाँ संविधान छ भने कानून छ भने न्यायपालिका छ भने अनि उसले आँखा चिम्लेर गरेर त्यसमा छाप लगाउँछ त, अनि यदि यदि उहाँहरूले जे जे गर्नुहुन्छ जो जो प्रति रिसुट छ ती सबैलाई जेलमा कोत्तै जाने हो र अनि न्यायपालिका रमिति हेर्ने हो भने अनि स्वतन्त्र न्यायपालिका त्यहाँ लोकतन्त्र हुन्छ त, अनि उहाँहरूले त्यसरी सर्वोच्च अदालतका न्यायाधीशहरूलाई तिमीहरू हाम्रो भनेको मान नभए हामी महाभियोग लगाउँछौ भनेको नै यही हो तानाशाहीतर्फको बाटो, यही हो अलोकतान्त्रिक क्रियाकलाप भनेको, यसको कुनै सिम पुच्छर हुन्छ र, अनि एउटा देशको प्रधानमन्त्रीले जस्तो भन्नुहोस् म तपाईँलाई एउटा सानो उदाहरण दिन्छु, कर जबरजस्ती शिक्षा स्वास्थ्य र घरेलु उपभोगको लागि प्रयोग हुने विद्युतमा समेत कर लगाइयो, जुन कुरा उहाँहरूले गुणगान गाउनेको गुणगान गाउने पुँजीवादी समेत मान्दैन, जब तपाईँ त हेर्नुहोस् पुँजीवादी देशमा त्यस्तो गरिँदैन र बेलायतमा भर्खरै अहिले प्रधानमन्त्री नियुक्त हुनुभयो, उहाँले प्रधानमन्त्री हुने बित्तिकै के भन्नुभयो घरेलु उपभोगमा विद्युतमाथि लगाइएको 5% कर म हटाउँछु, म कुन देशको पुँजीवाद पछ्याउँदै हुनुहुन्छ त, न अमेरिकाको पुँजीवादसँग मिल्छ न बेलायतको समाजवादसँग मिल्ने कुरै भएन, त्यो भनेको स्वेच्छाचारी तन्त्र हो हेर्नुहोस् होइन, अब त्यो उहाँहरूले कर हटाएको प्रधानमन्त्रीले हामी घर हटाउँछु भनेर भन्नुभयो भनेर केमा आयो फेसबुकमा राति, अनि त्यो हो त प्रणाली राज्य किन चाहियो त फेसबुकबाट, त्यो त के भने कर प्रणाली जसरी उहाँहरूले संसदबाट उहाँहरूले घोषणा गर्नुभयो त्यो हटाउने कुरा पनि अगाडि बढाउँदाखेरि त्यसलाई मन्त्री परिषदको निर्णय त्यो मन्त्री परिषदको प्रवक्ता छन् हुनुहुन्छ त्यहाँ त्यहाँ संसद छ प्रणालीबाट त्यसलाई सच्याउनु पर्दैन, अनि एउटा व्यक्तिले आफूले नाफा आमदानी लिनलाई समेत प्रयोग गरेको उहाँले भन्नुभएको छ, उहाँकै शब्द हो यो, मैले भने होइन, कहाँबाट नाफा कमाउनु भयो भने मैले सामाजिक सञ्जालबाट, अनि त्यसमा राति त्यसमा लेखेर अनि त्यसमा प्रयोग गर्न पाइन्छ देशको प्रधानमन्त्री भएपछि
5: होइन अब यो सबै व्यतिथिहरू सबै अराजकताहरू चाहिँ रातारात जादुको छडी जस्तो एकै दिनमा कायापलट हुँदैन हामी बिस्तारै बिस्तारै गर्दैछौँ हाम्रो ब्रेक लाग्ने भनेको चाहिँ एउटा डेस्टिनेसनमा पुगिसकेपछि सुशासनमा पुगिसकेपछि भन्ने छ क्या सर
6: होइन त्यो कुरा म मान्छु म उहाँहरूलाई के मैले त हेर्नु 100 दिनमा कुनै टिप्पणी नै नगर्ने भनेर म चुप लागेको थिएँ तर उहाँले के हो भन्दाखेरि उहाँहरूले 4 महिनामा छटक गर्नुहोस् 4 महिनामा जादु गर्नुहोस् सारा परिवर्तन गर्नुहोस् यो मेरो भनाइ कदापि होइन यदि कसैले त्यस्तो ठान्छ भने त्यो गलत हो मेरो भनाइ के हो भने जसरी बिहान सूर्योदय हुँदा घाम झुल्किने बित्तिकै त्यसले के दिन्छ प्रकाश दिन्छ सबैतिर झलमल्ल हुन्छ उहाँहरू यदि यो देशलाई कुन बाटोतिर लाँदै हुन्छ त परराष्ट्र नीति हेऱ्यो देखिहाल्नुभयो अब प्रधानमन्त्रीको चाहिँ भौगोलिक अखण्डताको रक्षाको कुरामा तपाईँले देखिहाल्नुभयो अब अहिले हुँदा हुँदा भ्रष्टाचार नियन्त्रणको प्रसङ्गमा राहदानी छाप्ने प्रसङ्गमा छ्याति आएको छ त त्यो एउटा अनलाइनमा त तपाईँ त्यसको सिरिज हेर्नुहोस् त्यहाँ त्यहाँ लेखेको त्यो पढ्न सकिँदैन एउटा देशको नागरिक भएर पढ्दा दुःख लाग्छ अनि उहाँहरूले फ्रान्सेली कम्पनीलाई त्यो के गर्न खोजेको त त्यो प्रधानमन्त्रीका वरिपरि बसेका मान्छेहरूले अनि अदालतबाट राति कागज मगाएर त्यस्तो गर्यो भनेर आएको त्यसको खण्डन छ कतै
5: अनि त्यो त समाप्ति थापिसके पछाडि चाहिँ त्यसको टेक ओभर गर्नुभयो भन्ने कुरा आयो अनि
6: यस्ता क्रियाकलापहरू गर्यो भने अनि त्यहाँ अर्को अझ त्यो फ्रान्सेली कम्पनीलाई त्यो दिन नपाएपछि राष्ट्रिय परिचय पत्र छपाई सम्बन्धमा सोझै कुनै प्रतिस्पर्धा नगरेर दिइयो भनेको छ अनि यस्ता क्रियाकलाप अरूलाई भ्रष्टाचार गर्यो कारवाही गर्छु भन्ने अनि उहाँहरूले यस्ता क्रियाकलाप गरेको खण्डमा र अहिले यस्ता सल्लाहकारहरूको पंक्ति राखेर उनीहरूले मन परे किसिमले त्यहाँ राज्यको बजेटमाथि उनीहरूले खर्च गर्ने त्यसको दोहन गर्ने क्रियाकलाप गरेमा अनि त्यसलाई अदालतले हामी जस्ता नागरिकले तपाईँहरूका बाचा प्रतिज्ञा अनुसार तपाईँहरूले अरू पार्टीमाथि जे गर्नु हुँदैन भन्नुभएको थियो हिजो त्यो अनुसार गर्नुभएको छ भने हामी कसरी भन्न सक्छौँ त भने उहाँहरूले यदि यस्ता क्रियाहरू नगरेको भए ल राम्रो काम नगर्नुहोस् 4 महिनामा ठुलो परिवर्तन चट्ट गर्न सकिन्न त्यो उहाँहरूले गर्छौँ भनेर लामिछानेजीले मलाई 100 दिन दिनुहोस् हामी देखाउँछौँ यहाँ गर्छौँ भने उहाँका ती चर्काश्वरहरू हेर्नुहोस् अब त्यो त हामीले बिर्सेका छैनौँ कसैले पनि बिर्सिनु हुँदैन त्यो त छोडिदिउँ उहाँहरूको त्यो गफ थियो चटकी कुरा थियो त्यो हामीले बुझेको हो त्यो तर उहाँहरूले अहिले 4 महिनामा पनि सबै चिज गर्नुहोस् भन्ने मेरो भनाइ होइन तर उहाँले यस्ता गलत क्रियाकलाप किन गर्न थाल्नुभयो सुकुम्बासीहरूलाई त्यहाँबाट हटाउनुभन्दा अगाडि को सुकुम्बासी हो होइन भनेर अध्ययन गरेर अनि जो वास्तविक सुकुम्बासी हो उनीहरूको उचित व्यवस्थापन गर्ने सार्वजनिक जग्गा मिचेर बस्नुपर्छ भन्ने मेरो भनाइ होइन त्यो हटाउनै गर्छ तर एउटा देशको नागरिकले बस्न पाउने बाँच्न पाउने उसको अधिकार हो नि अहिले हुँदाहुँदा तिमी जुन देश जुन जिल्लाको नागरिक छौ त्यहाँ जाऊ भन्ने नेपालको संविधानले प्रत्येक नागरिकलाई नेपालको जुनसुकै विभागमा व्यवसाय गर्ने घुमफिर गर्ने त्यहाँ आफ्नो जीविकोपार्जन गर्ने अधिकार प्राप्त गरेको छ त्यो अधिकार मिच्ने तिमी चाहिँ आफ्नो जिल्लामा जाऊ भन्ने कहाँबाट आयो यो सरकारले अधिकार कहाँबाट प्राप्त भयो यो अधिकार कहाँबाट त्यसको अभ्यास हुन्छ त्यसकारण यी गलत क्रियाकलाप यो सरकारले किन गरेको भन्ने मेरो प्रश्न हो उहाँहरू अहिले नै राम्रो काम गरेर तपाईँ 4 महिना भन्नुहुन्छ म 1 वर्षमा गर्न नसकेँ भने पनि दोष दिन्न तर गलत काम किन गर्न खोजेको नेपालको परराष्ट्र नीति नेपालको राष्ट्रिय सुरक्षा नेपालको अर्थ राष्ट्रिय अर्थतन्त्र नेपालको आफ्नो गरिमा नेपालको स्वाभिमान स्वतन्त्रता प्रशासनका प्रक्रिया पद्धति सुरक्षा यी सारा मान्यतालाई भत्ताभङ्ग गर्न खोज्नु भनेको त नेपाल राज्यलाई अन्तत समाप्त गर्ने यसको व्यक्तित्वलाई समाप्त गर्ने अन्तर्राष्ट्रिय क्षेत्रमा यसको आफ्नो प्रणालीलाई समाप्त गरिदिएपछि अनि राज्य रहन्छ अनि विदेशीको गाडी दलालामा जस्ता मान्छेलाई यहाँ प्रशासनले अनुमति दिएर निजको जन्मोत्सव मनाउनु किन पर्यो पृथ्वीनारायण शाहको किन मनाइँदैन भीमसेन थापाको किन मनाइँदैन यहाँ सरकारी स्तरमा उनीहरू निर्णय गरेर यहाँ अरू अरणिको किन मनाइँदैन यहाँ त्यस्ता सामाजिक विभूतिहरू छन् गौतम बुद्धको र हाम्रो संस्कृतिलाई प्रशय दिने कुरा हामी गरौँ न अब हुँदाहुँदा नेपाली सिक्काबाट नेपालको नक्सा समेत जुन कालापानी लिम्पियाद्वारा लिपुलेख अङ्कित नक्सा हटाएर अनि एउटा चाहिँ मुस्ताङको गुम्बाको नक्सा राख्नुपर्ने स्थिति किन आयो किन त्यहाँ यता बुद्ध हाम्रो जोरपाटी बौद्ध स्थित त्यत्रो ऐतिहासिक गुम्बा छ हाम्रो स्वयम्भू छ अनि त्यसमा चुच्चेन हाम्रो जुन यो कालापानी लिम्पियाद्वारा लिपुलेख अङ्कित नक्सा नै किन हटाउनु पर्यो भने यस्ता कुराहरूले गर्दाखेरि हामीले यी कुरा बोल्नुपर्ने स्थिति सृजना हुन थाल्यो हेर्नुहोस् नभए त हामी किन त्यो आलोचना गर्थ्यौँ र किन 4 महिनामा नै हुनुपर्छ भन्ने मेरो भनाइ होइन नि त
5: हस् डाक्टर साहब हामी फेरि पनि यसै विषयमा बहस गरौँला अहिलेका लागि समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद
6: धन्यवाद
5: आदरणीय श्रोता आउनुहुन्थ्यो नेपाल सरकारका पूर्व उप प्रधान रक्षा एवं गृहमन्त्री डाक्टर भीमराव आदरणीय श्रोता नेपाली बहसमा छोटो विषय हुन्छ विषयपछि पुनः उपस्थित हुनेछौँ
7: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव भन्दै बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सारी सबैलाई सरेको छ मेरो जस्तै बानी।
8: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: ए भतिज, त एकाएक शाकाहारी भइसे, कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: हर विषयमा चारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ,
3: ग्लोबल फाइनेंस बैंक, सबैका लागि बैंक,
4: डिस होम इन्टरनेट। यति बेला हाम्रो भोइसमा नेपाली कंग्रेसका नेता विजय स्वार हुनुहुन्छ। विजयजी, नेपालीहरूले धेरै सुन्ने खालको नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: हजुर नमस्कार, गुड मर्निङ।
2: हर विषयमा चारो बहस।

0: नेता गोपाल मानजीको महाप्रस्थानको गर्नुभएको हुनाले उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिर शान्तिको कामना गर्न चाहन्छु। साथै परिवारजनमा परेको दुःखको दय धारण गर्न श्री पशुपतिनाथसँग प्रार्थना गर्छु। नेपाली कंग्रेसलाई एउटा ठूलो क्षति भएको छ, उहाँहरूको व्यक्तित्व चाहिँ हामीले गुमाउनु परेको छ। अहिले तपाईँले गर्नुभएको प्रश्नमा यस्तो जुन चाहिँ नेपाली कंग्रेस थल पर्यो भन्ने कुरोमा एउटा लोकतान्त्रिक पार्टीमा बहस विवादहरू हुन्छन्, असहमति हुन्छन्, असहमति बीचमा पनि सहमतिहरू हुन्छन्। अहिले प्रयास भइरहेको छ सबैले चाहिँ आम तल कार्यकर्तामा चाहिँ एउटा किसिमको उत्साह जब चाहिँ विशेष
1: मात्रै
0: मैले त लाग्दैन त्यस्तो विभाजन गर्नुहुन्छ जस्तो लाग्दैन।
1: तर
0: उहाँहरूको ठूलो योगदान छ पार्टीमा, उहाँहरूको पसिना छ, योगदान छ, झेल पर्नु भएको छ। यत्रो दुःख गरेर बनाएको पार्टीलाई एउटा कमजोर अवस्थामा यसलाई टुटफुट गर्नुहुन्छ भन्ने मलाई लाग्दैन। के असन्तुष्टिहरू कुराहरू छन् त्यो द्विपक्षीय रूपमा छलफल अगाडि बढेर नै जान्छ र एउटा समाधान निस्किन्छ भन्ने कुरोमा म पूर्ण विश्वास
1: गर्छु। बीपी स्मृति दिवस मनाइरहँदाखेरि चाहिँ तपाईँलाई मैले कतापट्टि देखिन जस्तो लाग्यो, चुनदेवी जानुभएको थियो कि सानैपा?
0: ए होइन होइन, म त अब नेपाली कंग्रेसको केन्द्रीय सदस्य नै भएको कारणले चाहिँ म कता जाने भन्दा पनि पार्टीले आधिकारिक पार्टीले गरेको ठाउँमा नै म उपस्थित हुन्छु।
1: तर अब कंग्रेसभित्रको यो जुन विवाद छ नि, जुन यो मतभेद छ नि, यो त झन् मिलेर जानुपर्नेमा यसमा त निकै ठूलो इगो साध्ने जस्तो होइन, न्यु खोज्या जस्तो, अब पार्टीलाई बलियो भन्दा पनि पार्टीलाई कमजोर बनाउने लाइनतर्फ गएको जस्तो भान भएको छैन तपाईँलाई गतिविधिहरू हेर्दा?
0: होइन, यस्तो हो, मैले अघि पनि भने के असन्तुष्टि हुन सक्छ, अब एउटा एकैचोटि एउटा रूपान्तरण भएर अर्को चाहिँ पुस्तामा हस्तान्तरण हुँदा गर्दाखेरि के अप्ठ्याराहरू हुन्छन्, केही कुराहरू हुन्छ, त्यसलाई चाहिँ धेरै चाहिँ उ गरिरहनु पर्ने आवश्यकता मलाई लाग्दैन। तर आपसमा भएका कुरा के असमझदारीहरू छन् त्यसलाई समझदारीको रूपमा लानको लागि चाहिँ सदस्य सभापति गगन थापाबाट प्रयास भइ नै रहेको छ। अहिले मिडियामा पनि देख्नु भएको छ, एउटा चाहिँ कमिटी बनाएर जाने, एउटा चाहिँ यसमा भएका कुराहरूलाई चाहिँ लिएर जाने कुरामा गरेका छ। मलाई लाग्दैन पछौ महाधिवेशनमा सबै एकीकृत भएर पार्टीलाई स्ट्रङ बनाएर, लोकतन्त्रलाई स्ट्रङ बनाएर, राष्ट्रदललाई बलियो बनाएर नेपाली कंग्रेस अगाडि बढ्छ भन्ने म पूर्ण रूपले विश्वस्त छु।
1: के छ आफ्नो निर्वाचन क्षेत्रतर्फ कतिको ध्यान दिइरहनु भएको छ अहिले कैलालीतिर?
0: होइन, म त पार्टीले मलाई उसको लागि चाहिँ भोजाङ हटाएको थियो, त्यहाँ पनि पुगेर आएँ। म गर्दै अस्ति भर्खर मात्र आएको हुनाले आफ्नो क्षेत्रमा गइरहेको छु साथीहरूसँग। मेन त हामी अब 15 महाधिवेशनको तयारीको लागि हामी अगाडि बढेर आएको हुनाले साथीहरूसँग इन्टरेक्सन हुने, छलफल हुने काम भइ नै रहेछ।
1: होइन, त्यताबाट जनताले जिताएर पठाएका मान्यले त कोच्छु, थुन्छु, जेल हाल्छु भनेर अभिव्यक्ति दिए भन्दै जनताहरू त्रसित छन् नि त, सुन्नुभयो?
0: मैले सुने, मीडियामा मैले सुने, हाम्रै साथीलाई चाहिँ नेपाली कंग्रेस साथीलाई चाहिँ उहाँले चाहिँ आवेगमा आएर भन्नुभयो, त्यो वाद विवाद पनि मैले सुने। तर के भन्दाखेरि अब यो चाहिँ मच्योरनेस नै नभएको हुनाले अलिकति एग्रेसिभ, पब्लिकली एग्रेसिभनेसमा गएको मैले बुझेँ। यस्ता कुराहरू उहाँले सच्याउनु पर्छ, त्यो बोलेका कुरालाई चाहिँ आवेगमा मैले चाहिँ गल्ती बोले भनेर चाहिँ हाकिए चाहिँ पब्लिक प्रतिको जवाबदेहिता, नागरिक प्रतिको जवाबदेहिता उहाँले देखाउनुहुन्छ भन्ने मलाई लाग्छ।
1: होइन, तर चाहिँ अब एउटा प्रतिनिधिले अब यो त्रासको वातावरण सिर्जना गर्दाखेरि त नागरिकहरू त त्रसित हुन्छ नि त, त्यसमा चाहिँ तपाईँहरूले अलिक सुरक्षित गर्नु पर्छ।
0: तपाईँले भनेको कुरोमा मेरो 100% मेरो सहमति हो। आज हेर्नु न,
1: नागरिकहरूलाई तपाईँले चाहिँ सुरक्षा गर्नु पर्दैन अब?
0: नै यस्तो हो, त्यो कुरालाई त राज्यको संसदले हेर्ने, उहाँको पार्टीले पनि हेर्ला बोलेका हुँदै, एउटा सानो घटनाले गर्दा सुनसरीमा हेर्नु त
1: अहिले
0: कत्रो आगो भन्यो, एउटा सानो कुरो हो नि त हेर्दाखेरि त।
1: अहिले
0: समाजमा एउटा चाहिँ नेता लिडरले बोल्ने कुराहरूमा मैले के बोलिरहेको छु भन्ने अलिकति सेन्सेबल भएर नै गर्नुपर्छ। यसले के भन्दा द्वेष फैलियो भने दुर्घटनामा जान सक्छ, त्यो हुनाले हामी सबै सचेत भएर चाहिँ अगाडि बढ्नुपर्ने अवस्था हो। त्यो हुनाले यस्तो अवस्थामा चाहिँ देशलाई नै अप्ठ्यारो पर्ने अवस्थामा कसैका अभिव्यक्तिहरू चाहिँ अलिकति घृणित अभिव्यक्ति यो थर्माउने कुराहरू यो गर्नु उपयुक्त हुँदैन र उहाँ स्वयं मान्यज्यूको लागि पनि यो राम्रो कुरो होइन।
1: होइन, अब एउटा कुरा के बताइदिनुहोस् भने नि अहिले सरकार बनेको पनि करिब करिब अब चार महिना पुग्दैछ होइन, 13 गते अब चार महिना हुँदै गर्दाखेरि यो सरकारले जुन सुशासनको डण्डा बजाउने सुशासनको ढंगले चाहिँ राष्ट्र

0: लाई अगाडि बढाउने समुन्नति समृद्धिका कुराहरूमा जुन जोड़ दिन खोजिया छ, यसले गरेको काम प्रति तपाईँको भन्नु के छ?
1: अब म त अपोजिसन पार्टीकै भएको कारणले गर्दाखेरि गुण र दोषका आधारमा हामीले कुरा गर्ने नै हो। हाम्रा आवाजहरू त संसदमा बुलन्द रूपमा आएकै छन्, पब्लिकली पनि आएको छ। तर के हो भन्दाखेरि जुन एक्सपेक्टेसन पब्लिकमा थियो, नागरिकमा थियो, जनतामा थियो, त्यो कुरो ह्रास हुँदै गएको हामीले पाइरहेका छौँ। अब त्यो इफिसियन्सी जुन चाहिँ थियो, चुनावका बेलामा ठूला ठूला नारा दिने, ठूला ठूला आश्वासन दिने र त्यो कुराहरू फिलफिल नहुँदाखेरि नागरिकप्रति निराश आउने, यो किसिमको वातावरणले गर्दाखेरि यो चाहिँ सामाजिक विचलन आउँछ कि भन्ने एउटा खतरा पनि देखिया छ। अस्ति भर्खर भारतमा पनि देखियो, एउटा साह्रो चाहिँ ऊ गर्दाखेरि त्यत्रो चाहिँ आवेग आयो। यो यो किसिमको चाहिँ वातावरण हामीले जियो पोलिटिक्स हेर्दाखेरि पनि अझै पनि हामी चाहिँ हाम्रो राष्ट्रियता हाम्रो देशको लागि खतरा नै छ भन्ने महसुस हामीले गरेका छौँ। त्यो हुनाले यसलाई संयमित रूपमा लगेर चाहिँ सबैसँग संवाद, सबैसँग सहकार्य गरेर चाहिँ दम्ब नदेखाइकन, म राज्यमा छु, मसँग दुई तिहाई बहुमत छ भन्ने हिसाबले होइन, सबैसँग चाहिँ प्रतिपक्षहरूसँग सबैसँग छलफल गरेर चाहिँ देशका लागि नागरिकका लागि के गर्न सकिन्छ त्यो आधारले लिएर जानुपर्छ। नाकि एउटा चाहिँ दम्बका आधारमा चलाउने हो भने दम्ब धेरै दिन टिक्दैन।
0: होइन, तर सरकारले चाहिँ भ्रष्टाचारीहरूलाई कारवाहीको डण्डा बजाउनेदेखि लिएर चाहिँ अब जति पनि व्यथितहरू छन् त्यो रातमा जादुको छडी नै चल्दैन, केही समयपछि हामी चाहिँ मिलाउँछौ, हामी राम्रो गर्दै जान्छौँ, सुशासनतिर केन्द्रित हुन्छौँ भन्ने कुरालाई विश्वास गर्न सकिन्छ होइन? आज
1: अब यस्तो हो, अब यो कुरो गर्ने बित्तिकै आज संसदमा अब 35 वर्ष त यस्तो भएको 35 दिनमा हुन्छ भन्ने एउटा चाहिँ जुन चाहिँ एउटा शब्दावली चाहिँ प्रयोग गर्ने भएको छ, त्योभन्दा पनि मर्निङ सोचले होइन बिहारीले नै दिनको चाहिँ दिन कस्तो हुन्छ भने देखाउँछ भने जस्तै उहाँहरूको 100 दिन चाहिँ यो हनुमुन पिरियड चाहिँ गइसकेका हुनाले कतिपय कुरो आन्तरिक उहाँहरूको पनि कुरो नमिलिरहेको हामीले मिडियाहरूमा देख्न चाहन्छौँ, काहीँ विवादका कुराहरू देख्न चाहन्छौँ। यो सरकार पूर्ण रूपले चाहिँ चल्नुपर्छ, पूरा अवधि चल्नुपर्छ र नागरिकलाई विश्वास दिने गरेर चाहिँ अगाडि बढ्नुपर्छ भन्ने नै हो त्यो राष्ट्रका लागि, यो चाहिँ समाजलाई। किनभने आजसम्म नेपालको हिस्ट्री हेर्ने हो भने कुनै पनि सरकारले फुल टर्ममा चलेको अवस्थाै देखिएन होइन। त्यो उनीहरूले चाहिँ के भन्दाखेरि फर नेसन पनि सरकार चाहिँ पूर्ण अवधिसम्म चाहिँ चल्नुपर्छ, जनताले म्यान्डेट दिएर पठाएको हो, त्यो म्यान्डेट अनुसार चाहिँ उहाँहरूले चाहिँ अगाडि बढ्नु बाहेक अर्को विकल्प छैन। अब यसको चाहिँ उहाँले गरेका कामका बारेमा पछि त नागरिकले समस्या गर्ने नै छन्। हामी त मैले अहिले पनि भने हामी त प्रतिपक्षमा छौँ, उहाँहरूले गरेका राम्रा कामको लागि हामीले समर्थन गर्दै जाने र कहीँ समाजमा आएका कुनै विचलनहरू कानुनी रूपमादेखि लिएर कुनै कुराहरूमा चाहिँ हामी अपोज गर्छौँ। अनि भ्रष्टाचारको कुरा त सबैले कारवाही गर्नुपर्छ भनेर त भनेको छ होइन। त्यसमाथि पनि हाम्रो चाहिँ अपोजिसन लिडरले आन्दाबाजीले उहाँले मान्यजीले उहाँले चाहिँ प्रश्न भन्नुभएको छ, मैबाट सुरु गर्नुहोस् कारवाहीको कुरो, छानबिनलाई अगाडि बढाउनुहोस्, चाहिँ जुन चाहिँ नागरिकलाई असन्तुष्ट हुने, नागरिकलाई नैतिकता ल्याउने कुरालाई चाहिँ हामी सबै मिलेर चाहिँ यो कुरामा ध्यान दिनुपर्ने अवस्था अहिलेको
0: अहिलेको अवस्थामा जसरी ओली र प्रचण्डले स्वर्ग नर्कको यात्रासँगै तय गरेका छन् त्यसमा नेपाली कंग्रेसले किन साथ दिएन?
1: होइन, यस्तो हो, हाम्रो सधैँ सभापति गौरव थापाज्यूले उहाँले प्रश्न भने बिना अपोजिसन हिजोको हामीलाई जागरणले चाहिँ के भन्यो भन्दाखेरि तिनै दल मिलेर जुन चाहिँ एउटा शासन भने प्रतिपक्ष विहीन, किन भन्दा प्रदेश सरकारमा अहिले एउटा राष्ट्रपाको चाहिँ प्रतिनिधित्व छैन, उनीहरूले बहुमतमा भएका तिनै मेजर पार्टीहरू चाहिँ सँगै सरकार सञ्चालन गर्दा अपोजिसन विहीन हुने हुनाले अपोजिसन चाहिँ हुनुपर्छ भने हो, अपोजिसन हुनुपर्छ भने नेपाली कंग्रेस अपोजिसनमा बस्छ भने चाहिँ होइन, नेपाली कंग्रेसले प्रयास गर्छ चाहिँ प्रदेशको सरकारको नेतृत्व गरेर चाहिँ अगाडि बढ्नेमा प्रयास गर्छ, त्यसमा नेपाली कंग्रेस प्रयासरत छ। त्यो कुरो त अब को को कसरी मिल्ने, कुन इक्वेसन अनुसार मिल्ने भन्ने कुरा त्यो हाम्रो ठाउँमा छ, तर हामीले हेर्दाखेरि उहाँहरू बीचमा पनि केही असन्तुष्टिहरू हामीले देखिरहेका छौँ। त्यो उनीहरूले के भन्छ, नेपाली कंग्रेसले पनि प्रदेश सरकार चाहिँ आफ्नो बनाउनको लागि, प्रदेश सरकारमा सहभागिता हुनको लागि नेपाली कंग्रेसले पनि पहल गर्छ।
0: हस्, विजय सर, यहाँको महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। नेपाली कंग्रेसका केन्द्रीय सदस्य विजय स्वर, आज श्रोता नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ काठमाडौं।

0: एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन
1: स्थानीय तहको आवाज र अभ्यासलाई देशव्यापी गराउन नेपाली बहसमा पालिका बहस पनि बिहान 6 बजे देशैभरि पालिका बहस।
2: आजले श्रोता हामी स्थानीय तहका जनप्रतिनिधिहरूसँग कुराकानी गर्छौं पालिका बहसमा उहाँले गर्नुभएका राम्रा कामहरू। पालिका बहसमा स्थानीय तहका जनप्रतिनिधिहरू आइसकेपछि नागरिकले सुख पाए त, नागरिकले स्थानीय तह भएको महसुस गरे त, स्थानीय तहले आफ्नो ऐनियम कानूनहरू र प्रत्याभूत अधिकार सम्पन्न भएर काम गर्न सके त, पाए त, अब 8-10 महिना बाँकी छ, स्थानीय तहहरूले के कस्ता सेवाहरू प्रवाह गर्न सके त, यो विषयमा हामी पालिका बहसमा कुराकानी गर्ने गर्दछौं। र विशेष गरी आजको पालिका बहसमा हामी नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश यादवसँग कुराकानी गर्दैछौ। उमेशजी, पालिका बहसमा तपाईँलाई स्वागत छ, नमस्कार।
3: हस्, धन्यवाद, नमस्कार।
2: प्रतापपुर गाउँपालिकाको नेतृत्व सम्हालेपछि तपाईँले गरेका प्रमुख काम र उपलब्धिहरू के हुन् बताइदिनुहोस् यतिखेर। उमेशजी, मलाई सुन्दै हुनुहुन्छ?
3: हजुर, सुन्दैछु।
2: अध्यक्षजी, यो प्रतापपुर गाउँपालिकाको नेतृत्व सम्हाल्नुभयो होइन, अब त जाने समय पनि आइसकेका छ, अन्तिम चरणमा हुनुहुन्छ, तपाईँले गरेका प्रमुख काम र उपलब्धिहरू के हुनेछ फ्ल्यासब्याक फर्केर हेर्दा?
3: होइन, हामीले निर्वाचित भइसके पश्चात भन्दा पनि निर्वाचनमा सहभागी भएर हामीले हिजो जनताका बीचमा केही लिखित प्रतिबद्धताहरू राखेका थियौं। ती लिखित प्रतिबद्धताहरू क्रमशः हामी पूरा गर्ने चरणमा छौं। र मैले यहाँको लोकप्रिय रेडियो कार्यक्रम मार्फत आम जनतालाई के बताउन चाहन्छु भने, हिजो जुन हामीले जनतालाई लिखित प्रतिबद्धता दिएका छौं त्यसमध्येको लगभग 80% भन्दा बढी काम हामीले सम्पन्न गरिसकेका छौं। त्यसमध्येको सबभन्दा महत्वपूर्ण काम हामीले के गर्यौं भने, हाम्रो पालिका भनेको लगभग 96% किसान भएको पालिका हो, र विशेष गरी यहाँ उखु र केरा खेती हुने गर्छ। ती किसानहरूको सिंचाईको समस्या यहाँ जटिल रहेको छ, ती सिंचाईको समस्यालाई सहजता प्रदान गर्नको लागि हामीले नहरका प्रणालीहरूलाई व्यवस्थित गर्ने काम त गर्यौं। त्यस उपरान्त पनि हामीले बोरिङ, हाम्रो सेलो ट्युबवेल मार्फत जुन हाम्रो विद्युतीकरण, कृषि विद्युतीकरणलाई बढ़ी जोड़ दियौं, र कृषि विद्युतीकरणका माध्यमले सिंचाई व्यवस्थापनलाई हामीले एकदम द्रुत गतिमा अगाडि बढ़ायौं। र सिंचाई व्यवस्थापन भइसकेपछि किसानको उत्पादन लागत घटाउने काममा हामी अगाडि बढ़्यौं, र निश्चित रूपले अहिलेको परिस्थिति हेर्दा किसानको उत्पादन लागत घटाउने काममा हामी अगाडि बढ़ेका छौं, र कृषि विद्युतीकरणका माध्यमबाट हामीले सिंचाई व्यवस्थापनलाई थप सशक्त र बलियो बनाएर अगाडि बढ़ाइरहेका छौं। साथै कृषि विद्युतीकरणमा लाग्ने सम्पूर्ण शुल्क, किसानले जति सिंचाई गरे पनि त्यसको लाग्ने सम्पूर्ण शुल्क हामीले पालिकाबाट बियर गर्ने जस्ता कामहरू अगाडि बढाएको
2: छैन। अध्यक्षजी, किसानको पक्षमा तपाईँहरूले काम गर्नु भएको छ होइन, किसान भनेको भगवान हो, किसानले बाली रोपिदिएनन् भने, किसानले फलाइदिएनन् भने, किसान चाहिँ होइन बाली नालीमा सक्रिय भइदिएनन् भने खाद्यान्नमा समस्या आउँछ। सबैभन्दा महत्वपूर्ण चीज भनेको, चाहिने भनेको मानिसलाई बाँच्नका निम्ति खाद्यान्न हो। तर यहाँले अघि उखु किसानको कुरा गर्नुभयो, उखु किसानहरू एकदम खुसी छन् त, अहिले उनीहरूले बेचेका कतिपय उखुका रकमहरू नपाएका कुराहरू थिए, तपाईँहरूले पहल गरिदिनु भयो, सबै उखु किसानहरूलाई चाहिँ रकम राज्यको तर्फबाट अर्थात तत्कालीन मिलहरूबाट चाहिँ उनीहरूले पाउने बक्यौताहरू सबै कुराहरू पाए किसानले?
3: होइन, निश्चित रूपले हामीले हाम्रो क्षेत्राधिकारभित्र रहेर गर्नुपर्ने कामहरू हामी अगाडि बढाएकी छौं, र किसानले नवलपरासीको हकमा भनिरहँदा अहिले लगभग आजको दिनसम्म पनि यो वर्षको लगभग 18-19 करोड़ रूपियाँ लिनुपर्ने बाँकी छ। यद्यपि नेपाल सरकारले 25 दिनभित्रै भुक्तानी गराउने प्रतिबद्धता गरेको छु, त्यो चाहिँ हाम्रो जनस्तरमा आएको हामीले देखेका छैनौं।
2: अब प्रतापपुरमा बाढ़ी, डुबान, नदी कटानको समस्या पनि हुन्छ होइन, यसको दीर्घकालीन समाधानका लागि के काम गर्नुभयो, के बाँकी छन्? अब
3: हामी कहाँ प्रताप श्रेष्ठ बाढ़ीको भन्दा नि एउटा धन्यवा खोला रहेको छ, त्यो धन्यवा खोलाले वर्षेनी समस्या उत्पन्न गर्ने भनेको हाम्रो वडा नम्बर 3 र 4 को केही क्षेत्रमा लगभग 100 बिघा जग्गा डुबानमा पार्ने गर्छ। त्यो डुबान रोक्नको लागि हामीले हरसम्भव प्रयत्नहरू गरिरहेका छौँ। मलाई लाग्छ यही बाँकी रहेको मेरो 8-9-10 महिने कार्यकालभित्रै त्यो कामलाई हामीले पूर्ण रूपले बाढ़ी नपस्ने व्यवस्थापन गर्नको लागि त्यहाँ धनेवा खोलामा चेकवाल ड्याम निर्माण गरेर हामी अगाडि बढ़िरहेका छौं।
2: होइन, अब जनताहरूले चाहिँ राहत पाएका छन् त कृषिमा निर्भर प्रतापपुरका किसानको लागि यहाँले सिंचाईको व्यवस्था गर्यौं सकेसम्म लागत घटाउने कामहरू गर्यौं भनेर भन्दै गर्दाखेरि चाहिँ अब तपाईँको कार्यकालभरि किसानहरू खुशी भएर तपाईँको विदाई गर्छन् होइन एकदमै राम्रो काम गरिदिनु भएको छ होइन किसानहरूका लागि दीर्घकालीन रूपमा सहयोग हुने
3: होइन विकास गर्नु विकास पनि निरन्तर चलिरहने प्रक्रिया हो तर विकास गर्दा मैले के गरिनँ भने अरूले अरूलाई सन्तुष्टि भन्दा नि म आफै सन्तुष्ट भएँ कि भएन भन्ने विषय पनि हुन्छ त्यसकारण हाम्रो प्रतापपुर गाउँपालिकाको हिजोको अवस्था कहाँ थियो हामी कृषि विभागमा आज कहाँ पुगेका छौँ र भोलि कहाँ पुग्नेछौँ भन्ने हिसाबले हेरिरहँदा म आफै पनि र यहाँका जनता सन्तुष्ट हुनेछन् भन्ने विश्वास
2: छ। युवाहरूको विदेश पलायन रोक्ने स्थानीय स्तरमा रोजगारी र स्वरोजगारको सृजना गर्नुपर्ने हो होइन त्यो त सक्नु भएन नि त तपाईँले पलायन त व्यापक छ नि त होइन अहिले पनि
3: होइन निश्चित पनि यो विषय भनेको स्थानीय सरकारले मात्रै गरेर सम्भव नहुने विषय हो र प्रतापपुरकै कन्टेक्स्टमा हेर्नुहुन्छ भने आजको दिनमा लगभग 3100 देखि 3500 युवाहरू वैदेशिक रोजगारमा गएको तथ्य हामीले देखाउँछौ भने लगभग 50 करोड़ जति रेमिटेन्स वर्षेनी भित्रिने गरेको पनि तथ्य हामीले देखाउँछ त्यसर्थ हामीले त्यसलाई कसरी यही स्वरोजगार उत्पन्न गर्ने केही यही रोजगारीको व्यवस्था गर्ने भन्ने विषयमा तीनटै तहको सरकारले स्थानीय सरकार प्रदेश सरकार र संघ सरकार तीनटै लाग्नुपर्ने अवस्था मैले देखेको छु र स्पेसली प्रतापपुरको कुरा गरिरहँदा प्रतापपुर गाउँपालिका भनेको यस्तो गाउँपालिका हो जहाँ यो जिल्लाकै सबभन्दा ठूलो गाउँपालिकाहरूमा भूगोलको हिसाबले जनसंख्याको हिसाबले सबभन्दा धेरै जनसंख्या र ठूलो भूगोल भएको पालिका हो र यो पालिकाको आन्तरिक स्रोत हेर्नुहुन्छ भने सबभन्दा कम आन्तरिक स्रोत भएको पालिका पनि यही हो त्यसकारणले विभिन्न चुनौतीहरू छन् ती चुनौतीहरूलाई आत्मसात गरेर हामीले सकेसम्मका मैले अघि नै दोहोऱ्याए हामीले हिजो जनताका बीचमा उहाँहरूको घर दैलोमा गइरहँदा दिएका मौखिक प्रतिबद्धता होइन लिखित प्रतिबद्धता का अनुसारले कामहरू क्रमशः अगाडि बढाएका छौँ र त्यो कामहरू लगभग 80% सम्पन्न गरिसकेका छौँ बाँकी कामहरू पनि हामी गर्ने चरणमै छौँ
2: होइन शिक्षा र स्वास्थ्यको अवस्था कस्तो छ हरिजी
3: समग्र रूपमा हामी कहाँ स्वास्थ्यको हकमा 9 स्वास्थ्य संस्थाहरू छन् ती स्वास्थ्य संस्थाहरूबाट हामीले सहज रूपले आफ्नो जनताहरूलाई जे जे स्वास्थ्यका सेवाहरू प्रोभाइड गराउनु पर्ने हो त्यो स्वास्थ्य सेवाहरू प्रोभाइड गराउन प्रयत्न गरिरहेका छौँ यद्यपि हामीसँग एउटा 1500 अस्पताल पनि निर्माणाधीन अवस्थामा छ अन्तिम चरणमा पुगिसकेको छ त्यसलाई पनि हामी यही असोजभित्रै सम्पन्न गरेर त्यहाँबाट इमर्जेन्सी सेवा लगायतका अन्य सेवाहरू जुन आधारभूत आवश्यकता हुन् हाम्रा आम जनताका त्यो सेवा दिन हामी तत्पर रहेका छौँ शिक्षाको विषयमा शिक्षामा हामी कहाँ 31 सामुदायिक र धार्मिक विद्यालय र 23 चाहिँ हाम्रो संस्थागत विद्यालयहरू छन् ती सबै विद्यालयहरूबाट मा लगभग 14,000 विद्यार्थी अध्ययनरत छन् र ती विद्यार्थीहरूको चौतर्फी विकास हामीले कसरी गर्न सक्छौँ उनीहरूलाई चाहिने हामीले शिक्षामा गरिदिनुपर्ने क्षेत्र भनेको हामीले भौतिक पूर्वाधारका कमीहरूलाई पूर्ति गरिदिने र शैक्षिक जनशक्ति व्यवस्थापन गरिदिनु पर्ने विषय हो र त्यसमा प्रतापपुर गाउँपालिकाले विशेष गरी भौतिक पूर्वाधारका क्षेत्रमा हामीले अगाडि बढाउने काम गरेका छौँ र शैक्षिक जनशक्ति विषयमा अध्यक्ष शैक्षिक बेरोजगार सम्बोधन कार्यक्रम मार्फत पनि हामीले आवश्यक शैक्षिक जनशक्ति पनि व्यवस्थापन गरेर कम्तीमा प्रत्येक कक्षा कोठालाई पुग्ने शिक्षक व्यवस्थापन गर्ने काम अगाडि बढाएका छौँ।
2: होइन गाउँपालिकाको बजेट र विकास निर्माणका काममा पारदर्शिता र सुशासन कायम गर्न तपाईँले केही व्यवस्था गर्नुभएको छ वा चाहिँ पटक पटक विवादहरू आइरहन्छन् आरोप प्रत्यारोपहरू भइरहन्छन् कसरी काम गरिरहनु भएको छ?
3: होइन काम गर्दा हेर्नुहोस् स्थानीय तहमा काम गर्यो भने विरोधहरू भइरहन्छन् त्यो विरोधहरूलाई चुनौती ती विरोध भन्दा नि चुनौतीहरू हुन् ती चुनौतीहरूलाई अवसरको रूपमा प्रयोग गर्नुपर्छ र मैले पनि सुरुदेखि नै सुरुको कार्यकालदेखि नै यहाँलाई बताउन मलाई गर्व के हुन्छ भने पहिलो निर्णय नै मैले के गरेका थिएँ भने हाम्रो प्रशासनिक भवन थिएन हामीसँग हामी आउनुभन्दा अगाडि भाडाका घरमा बसिरहेका थियौँ र धेरै कार्यकालमा लगभग 13 करोड़को लागतमा प्रशासनिक भवन निर्माण गराए त्यो प्रशासनिक भवन निर्माणदेखि कृषि विद्युतीकरण लगायतका तमाम स्वास्थ्यका संस्थाहरू शैक्षिक संस्थाहरू बनाइरहँदा भौतिक पूर्वाधारका कामहरू अगाडि बढाइरहँदा थुप्रै चुनौतीहरू आएर ती सबै चुनौतीहरूलाई हामीले क्रमशः अवसरको रूपमा प्रयोग गर्दै समाधान गर्दै गयौं र आज मैले भने जस्तै 80% काम हामीले अगाडि बढाइसकेका छौँ 80% त झन्डै पूरा गरिसकेका छौँ बाँकी 20% काम पनि हामीले यही कार्यकालभित्र कसरी सम्पन्न गर्न सक्छौँ त्यसको पनि थप कार्ययोजना बनाएर अगाडि बढिरहेको
2: छ। नेताको त्यो हुलाकी सड़कको अवस्था कस्तो छ अहिले राम्रो भएको छ?
3: सबभन्दा समस्या भनेको नवलपरासी र प्रतापपुरको हकमा हुलाकीको बाटोको समस्या रहेको छ। हुलाकी बाटो भनेको संघ सरकारले ठेक्का गरेको विषय हो यो. म आउनुभन्दा अगाडि नै यो ठेक्का भएको हो र 79 साल मङ्सिरमै सम्पन्न हुनुपर्ने यो नारायणचोक त्रिवेणी सडक खण्ड हुलाकीको ठेक्का भइसकेको, काम चाहिँ हुँदै नभएको. त्यो नभइसकेपछि यहाँका जनतालाई, आम जनतालाई के थाहा भएन भने यो बाटो कसले बनाइदिने हो भन्ने पनि उहाँहरूलाई त्यति जानकारी भएको अवस्था थिएन. केही वर्ष अगाडि, 1-1.5 वर्ष अगाडि मात्रै. त्यसपछि मैले बाध्य भएर सम्बन्धित मन्त्रालय, सम्बन्धित विभाग र सम्बन्धित कार्यालयलाई पटक पटक मैले सचेत गराउने काम गरेँ. उहाँहरूलाई आग्रह पनि गरे यो काम छिटो बढाइदिनुहोस् भन्दा पनि उहाँहरूले नगरिसकेपछि बाध्य भएर म अनसन बस्ने काम गरे र इलाका प्रशासन कार्यालयमा 3 दिनसम्म रिले अनसन, त्यसपछि आमरण अनसन बसिसकेपछि निश्चित रूपले त्यसपछि राज्य अलिकति तरंगित भयो. राज्य तरंगित भएर केही कामहरू अगाडि बढेको छ. यद्यपि अझै पनि लगभग मलाई लाग्छ 50% जति काम गर्नुपर्ने बाँकी छ. उहाँहरूले यो असोज भित्र हामीले यी कामहरू पनि सम्पन्न गर्छौँ, तपाईँको टेरिटोरीभित्र रहेको काम सम्पन्न गर्छौँ भन्ने प्रतिक्रिया दिनुभएको छ. हेरौँ, हेर्दै जाउँ अब उहाँहरूले कतिसम्म गर्नुहुन्छ. तर मुख्य समस्या भनेको यो लाकी बाटो नबनेर यहाँका आम जनता, किसान, विशेष गरी विद्यार्थी भाइ बहिनीहरू सबैलाई शास्ति झेल्न परिरहेको अवस्था चाहिँ छ.
2: हस् उमेशजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
3: हस्
2: धन्यवाद. प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश यादव, आदरणीय श्रोता, नेपाली बस को पालिका बहसको समय पनि सकिएको छ. खेम्बम बिदा चाहन्छु. नमस्कार.

0: नमस्कार, म गायक चन्द्र कुमार खले।
1: त्यो हावा चलेको
0: सूचना, अभिव्यक्ति र मनोरञ्जनको आवाज, यो हो एफएम पाखरीदास 104 मेगाहर्ज। म त सधैँ सुन्छु, तपाईँहरू पनि सुन्नुहोस्।

0: पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएम को समय हो अहिले बिहानको 8 बज्यो
1: आस्था सुन चाँदी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
2: एक नम्बर सुन्न अस्तरी चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
1: प्रोप्राइटर खड्ग विश्वकर्मा
3: सम्पर्क नम्बर 98 4 23 65 82
2: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
4: फोन नम्बर 98 11 33 96 97
0: पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएम को समय हो अहिले बिहानको 8 बज्यो।

0: जनहितका लागि डिभिजन वन कार्यालय संखुवा सभा
1: डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना तुमलिङटारमा मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
2: मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ, सम्पर्क नम्बर 9804400332, 9841212249।

0: जाउँ जाउँ माधीको गाउँ, देवढुङ्गा घुम्न जाउँ। माधीको गाउँ रमाइलो ठाउँ, देवताको दर्शन पाऊ। देवढुङ्गा भित्र भगवानको घर, दर्शनमै पुण्य छ। मन्दिर अर्को, पाथी भराको सँगसँगै घुम्नु छ। देवढुङ्गा भित्र दुईवटा गुफा, शिव र पार्वती, दर्शन लिन पुग्नु छ त्यहाँ जीवनमा एकचोटि। देवढुङ्गा एक कालो छ देख्दा, पूर्वको हीरा हो, पूर्वलाई ज्योति छर्दैछ भोलि, ओमकार एकै हो। बुद्धको मूर्ति, बहुधार्मिक घर, देवढुङ्गा जानु छ। पञ्चकन्या कालिका देवी नजिकै, माता पाथी भरा छ। डाँडाको ठाउँ पाथी भराबाट संसारको दर्शन पाऊ। भिजिट नेपालको नारालाई सफल बनाउन मारि जाऊ।
1: प्रायोजक मादी वस्त्रालय, आवश्यक थान तथा रेडिमेड कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराइन्छ। प्रोप्राइटर मातृका सुवेदी, सेवन सुवेदी, सम्पर्क नम्बर 029-424-122 र 98-424-39-900। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हजुर, उठ्नुहोस् न। टाइम मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको भृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
1: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सङ्खुवा सभा।
2: मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङ्ला बजार, भोजपुर। सम्पर्क नम्बर 98420159035।

0: डिभिजन वन कार्यालय खादबारी संघ सभाको अनुरोध
1: आगो र वन र ढेलोबाट होसियार बनाऊ।
0: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
1: साथै वन डढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
0: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
1: चुरोट बिडीको ठुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
0: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
1: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
0: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र चैत वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
1: आगो लागिबाट बच्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौ।
0: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
1: वन डढेलो लगाउने व्यक्तिलाई वन एन्ड बमोजिम कारवाही गर्न सहयोग गरौ।
0: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खादबारी।
2: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना।
3: एक नम्बर सुन र असली चाँदीका गहना बनाउन सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तो सुकै सुन चाँदीका गहना बनाउन
4: दुर्गा ज्वेलरी उद्योग, खादबारी एक बुद्ध टुर, प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली। सम्पर्क नम्बर
3: 029-560-248,
4: 98-420-59-801
3: र 98-520-58।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठोघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी ईसीजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीको लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 029570292 98423549 र 98146158। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
2: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा।
3: एक नम्बर सुन र असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामलीला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका मारवाड़ी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
2: प्रोप्राइटर खड्ग विश्वकर्मा।
4: सम्पर्क नम्बर 98423562082।
3: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर।
1: फोन नम्बर 98113697।

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनुभयो नि?
1: नयाँ आर्थिक वर्षसँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खादवारीमा बुझेर आएको बहिनी।
0: ए हो र, के बुझ्नुभयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: ए अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्त शुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबार स्थलमा राख्नु पर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरिराख्नु पर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि। सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने व्यवस्था रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विचार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य ब्याङ्क खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाइ?
1: ए छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यसै गर्न भन्छु।

0: जनहितका लागि करदाता सेवा कार्यालय हातजारी।
1: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 98 5 3 60 8 17 र 029 5 62 8 17।

0: आधुनिक खेती गरौं धेरै समयको बचत कुटानी पिसानीलाई टोलमा जोडौं घर घरमा खन्ने जोत्ने मेसिन
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार हाम्रा सेवाहरू
2: आफे ट्याक्टर
1: कुटानी पिसानी मिल
2: चुकर बनाउने मिल
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मेसिन
2: घाँस काट्ने मेसिन
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पाँच पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्
1: प्रोप्राइटर कृष्ण थापा कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार
3: सम्पर्कका लागि फोन नम्बर 9819378811

तपाईँलाई तयारी सुन र सलित चाँदीका गहना आवश्यक छ या पुराना सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सदैव हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। चैनपुर छ, चैनपुर बजार त्रि चोक, प्रोपाइटर पदम रसाइली, ममता रसाइली। सम्पर्क 9861 37744 र 9153577।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउकुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिलान हो कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
5: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङटारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
6: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडिमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दरभावमा उपलब्ध गराइन्छ।
5: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ, सम्पर्क नम्बर 0295-75-272, 98-17-34-00-51।
6: न्यू भीमसेन वस्त्रालय, 79 तुमिन्जार, शङ्खुवा सभा।
4: के को अवरोध हो यो बाटो बाटो? फेरि
5: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
7: निकिता किराना पसल नै किन?
4: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
7: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
5: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
7: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98-42-44-62।
4: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
8: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98-40-58-90-89। मिसन टेडेन सप्लायर्स,
4: हातबारी 9 तुम्लिङटार, शङ्खुवा सभा।

0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
3: त्यसका लागि मंगलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रंगरोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उलास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेजको आधिकारिक डिलर्स प्रजल ट्रेड खातरी तीन मंगलादेवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 98525157353 र 029560553।
4: कुखुराको तल्ला चाहियो हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
5: त्यो खानपानी कटुरी खेल बस पार्क छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
6: गुणस्तरीय एक दिने बोइलर, गिरिराज, लेयर्स, लोकल चल्ला, हाँस, टर्की, बट्टाई, कालिस्का चल्ला, माछाका भुरा तथा बोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बङ्गुरको दाना साथै दिउँदो बोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खादबारी सङ्खुवा सभा, प्रोप्राइटर बलराम कटुवाल। सम्पर्क नम्बर 98625133993, ईश्वरी कटुवाल 98420107629 र 029560508। साथमा खादबारी एकको टोली खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरुण बरुण मासु पसल समिति सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको चल्ला र पशुको आहार दाना आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 98485017183। साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुलिखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।

0: एहे भान्जी
1: मामा नमस्कार मेला जान लागे कि नि मामा
0: मेला पाक भन्छौ गर्गनाले झपक्क परेर पो हिँड्यौ त
1: आफू राम्रो भन्न किन समय कुर्नु खादारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा बनाइहाल्छन् नि गहना भने जसरी
2: हो त नि नम्बरी सुनका गहना बनाउनु परेमा सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्
3: प्रोप्राइटर गम्बहादुर लकान्द्री शर्मिला लकान्द्री सन्ध्या सुनचाँदी हस्तकला उद्योग खासबारी एक भानुचोक शङ्खसभा सम्पर्क 9842 36 56 31 98 070 13 265

0: फेरि पनि कुर्रै
1: पाँचथोपन नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल पाँचथोपन छ डाँडा गाउँ स्कूल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल पाँचथोपन छ डाँडा गाउँ स्कूल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 0-29-41-10-88 र 98-15-35-36-56।

0: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।

0: गहना प्रतिको चाहन, सुन्दरता प्रतिको आकर्षण जोगाइराख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी नौ तुमलिङटार खाद्य संस्थान अगाडि, सम्पर्क 029575045 9842046156।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि
2: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ, खुसी लाग्यो।
3: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्याङ वर्कसपमा।
2: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
3: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
2: त्यो पनि माने भन्याङ वर्कसपमा?
3: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन्ट पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खादबारी 3 माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 9842127333। याद राख्नुहोला, 2 पाङ्ग्रे 4 पाङ्ग्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।
4: सूचना संचार र मनोरञ्जनका आवास यो एफएम पाखरीवास 104 MHz शंखुवा सभा। पाखरीवास एफएम समय सूचक, यो पाखरीवास एफएम को समय हो अहिले बिहानको 9 बजे।
5: नमस्ते डाक्टर साहब।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु चाहिँ एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनुहोस्।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: के भयो? के पो हल्ला खल्ला भयो?
1: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
0: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।

0: कल्याणलाई त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए, तर रोकिएछ। किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे। के भएको हो पुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ। कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
0: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो भन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
1: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्। अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यस्तो आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि, हो र होइन होला त्यस्तो त?
1: सोहिता, तिनीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
2: केही होइन मिस,
1: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
2: हुन्छ मिस।
3: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: वर्ष मुनिका बालक बालिकालाई काममा लगाएको पाइमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। व्यक्ति वा
2: संस्थालाई किन खोज्नु भएको होला हजुर? को खोज्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।

नमस्कार, म गायक चन्द्र कुमार खले। सूचना, अभिव्यक्ति र मनोरञ्जनको आवाज यो हो एफएम पाखरीबास 104 मेगाहर्ज। म त सधैँ सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखरीबास एफएम 104 मेगाहर्ज।
1: पाखरीबास एफएम समय सूचक, यो पाखरीबास एफएम को समय हो, अहिले बिहानको 10 बजे।
2: सूचना संचार र मनोरञ्जनको आवाज, यो हो एफएम पाखरीबास खादबारी 3 धरेथुमका संखुवा सभा।
3: आस्था सुन च्यादी गहना पसल पाँच खपन्चा लिङलिङको शाखा, अब पाँच खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा।
2: एक नम्बर सुन र असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू, रामरिला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका माडवारी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा, पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन्चार लिङलिङ बजार।
3: प्रोप्राइटर खड्ग विश्वकर्मा।
4: सम्पर्क नम्बर 98 4 23 65 82।
2: याद राख्नुहोला, सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर।
5: फोन नम्बर 98 11 33 96 97।
6: होइन ए हजुर, उठ्नुहोस् न भन्या, टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
4: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
4: प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580, 98520161580, 98421081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1 संखुवा सभा।
7: लौ न लौ लौ, चटाइङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
8: हुन्न हुन्न, चटाइङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
8: हो नि, चटाङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङला बजार, भोजपुर। सम्पर्क नम्बर 9842590035।
1: डिभिजन वन कार्यालय खाँदबारी समूह सभाको अनुरोध,
2: आगो र वन र ढेलोबाट होसियार बनाऊ।
1: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
2: साथै वन र ढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
1: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
2: चुरोट बिडीको ठुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौं।
1: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
2: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
1: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र सहित वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
2: आगलागीबाट बच्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राख।
1: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
2: वन डढेलो लगाउने व्यक्तिलाई वन एन्ड बमोजिम कारवाही गर्न सहयोग गरौ।
1: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खाँदबारी।
3: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना।
1: एक नम्बर सुन र अस्थली चाँदीका गहना बनाउन, सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तोसुकै सुन चाँदीका गहना बनाउन।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल। प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली। सम्पर्क नम्बर
1: 029562048,
0: 9842598001
1: र 9852058।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
5: पुरानो ग्यास्ट्रिक अल्सर, हर्सा, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, चिनी रोग, टन्सिल, बाथ, हार्जोनी, नसा, नाक कान, घाँटी, दम, पिनास, तल्लो पेट दुख्ने, महिनावारी गडबडी भएको, हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर, पाठेघर सम्बन्धी बाजुपनको समस्या, हात झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी, इसिजी, एक्सरे, भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 029570292, 9843445019 र 9814361188। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
6: डीआर स्टोर एन्ड राज स्टोर, तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
7: मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 9804400332, 9841212249।
8: आधुनिक खेती गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
9: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
10: हाते ट्र्याक्टर,
9: कुटानी पिसानी मिल,
10: चोकर बनाउने मिल,
9: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
10: घाँस काट्ने मेसिन,
9: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
10: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार। सम्पर्कका लागि फोन नम्बर 9819378811।

0: नमस्कार सेनसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफन्ड गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यस्तो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कैनपुर छ कैनपुर बजार त्रिचोक प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9853 87775।

0: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउकुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिलान हो कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
1: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङकारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
2: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडिमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दरभावमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ, सम्पर्क नम्बर 029-5-75-272, 98-17-34-00-51।
2: न्यू भीमसेन वस्त्रालय, 9 तुमिङचार, शङ्खुवासभा।

0: ठेक्का त ट्याक्रक्क मिले, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रज्वल ट्रेडमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रंगरोगन गर्नु परेमा प्रज्वल ट्रेड लाइन सम्झनुहोस्। उलास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रज्वल ट्रेड खाँदारी तीन मंगलादेवी थान सुमन्चोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 9852517753 र 029760553।
2: पोखराको तल्ला चाहियो हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
3: त्यो खानबारीको टुनी खेल बस्तार छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
1: गुणस्तरीय एक दिने ब्रोइलर, गिरिराज, लेयर्स, लोकल चल्ला, हाँस, टर्की, बट्टाई, कालिस्का चल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बङ्गुरको दाना साथै जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खादबारी, सङ्खुवा सभा, प्रोप्राइटर बलराम कटुवाल, सम्पर्क नम्बर 9862133993, ईश्वरी कटुवाल 9842106729 र 029560508। साथमा खादबारी एकको टोली खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरुण बरुण मासु पसल समेत सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको चल्ला र पशुको आहार दाना आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 9848501783। साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुनिखेल बस्तारको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।

0: ए भान्जी
1: मामा नमस्कार, मेला जान लागे कि नि मामा?
0: मेला पात भन्छौ, गरगनाले झपक्क परेर पो हिँड्यौ त?
1: आफू राम्रो भन्न किन समय कुर्नु? खादारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छन् नि गहना भने जसरी।
2: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
3: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुन चाँदी हस्तकला उद्योग, खाँचबारी एक भानुचोक, शङ्खुवासभा। सम्पर्क 9842-36-56-31, 9870-13-265।
1: पाँचखपन नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल पाँचखपन छ डाँडागाउँ स्कुल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुखद मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल पाँचखपन छ डाँडागाउँ स्कुल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 029-41-10-88 र 9815-35-56।
4: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
5: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
5: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
4: ए हो र बाबु?
5: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
4: ए
5: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
4: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गहना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्धकाली ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खाँदबारी 9 तुमिन्टार खाद्य संस्थान अगाडि, सम्पर्क 029575045, 98420446156।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि।
3: ओहो कान्छा ल, बधाई छ है, नयाँ गाडी किनेछौ, खुसी लाग्यो।
4: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्याङ वर्कसपमा।
3: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
4: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
3: त्यो पनि माने भन्याङ वर्कसपमा?
4: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खाँदबारी 3 माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 98422127333। याद राख्नुहोला, 2 पाङ्ग्रे 4 पाङ्ग्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।
1: सूचना संचार र मनोरञ्जनको आवाज, यो हो एफएम पाथीबाज, खाँदबारी 3 झारुथुमका संखुवा सभा।
5: पाखरीबास एफएम समय सूचक, यो पाखरीबास एफएम को समय हो, अहिले बिहानको 11 बजे।
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
7: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
6: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

एउटा थियो कलेज, कलेजमा थिए दुई सुन्दरी, दुवैको नाम थियो चम्पा। चम्पाका पछाडि लाग्थे केटाहरू। कलेजमा थियो एउटा गायक, अनि एक दिन

0: त छाचुप नगर। आज कति दिन रे?
1: 3 दिन भयो।
0: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुआ, छुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: हो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सूचना संचार र मनोरञ्जनको आवास यो एफएम पाखीवास 104 मेगाहर्ज शंखुवा सभा। पाखीवास एफएम समय सूचक, यो पाखीवास एफएम को समय हो, अहिले मध्याह्न 12 बजे।
3: सूचना संचार र मनोरञ्जनको आवाज यो एफएम पाखीवास खादरी 3 धरेथुमका शंखुवा सभा।
5: आस्था सुनचादी गहना पसल 5 खपन्च लिङलिङको शाखा, अब 5 खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा।
3: एक नम्बर सुन र असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू, रामरिला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका माडवारी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा, पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 5 खपन्चार लिङलिङ बजार,
5: प्रोप्राइटर खड्ग विश्वकर्मा।
6: सम्पर्क नम्बर 98 4 23 65 82।
3: याद राख्नुहोला, सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर, फोन नम्बर 98 11 33 96 97।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: होइन ए हजुर, उठ्नुहोस् न भन्या, टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
2: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
2: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सङ्खुवा सभा।

0: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस्ट गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: डिभिजन वन कार्यालय खाँदबारी संखुवा सभाको अनुरोध,
4: आगो र वन र ढेलोबाट होसियार बनाऊ।
3: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
4: साथै वन र ढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
3: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनौ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याऊ।
4: सुरोट बिडीको ठुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
3: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
4: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
3: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र चैत वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
4: आगलागीबाट बच्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौ।
3: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाऊ।
4: वन डढेलो लगाउने व्यक्तिलाई वन ऐन बमोजिम कारवाही गर्न सहयोग गरौ।
3: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खाँदबारी।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हाडजोर्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 029570292 98443519 र 98146158। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

0: डियर स्टोर एन्ड राज स्टोर, तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घडी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डियर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: मोबाइल, रेडियो, घडी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।

0: आधुनिक खेती गरौं धेरै समयको बचत, कुटाने पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्र्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378811।
4: के को अवरोध हो यो बाटो बाटो फेरि
5: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसलले किन?
4: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
5: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842444762।
4: निकिता किराना पसल तुमलिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
6: प्रोप्राइटर सबिना जिनी तामाङ, सम्पर्क नम्बर 9804958099। मिसन टेडेन सप्लायर्स,
4: हातबारी 9 तुमलिङटार, सङ्खुवा सभा।
7: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
8: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
9: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्क झिक्नु अपराध हो।
10: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
9: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
11: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
12: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ठेक्का त ट्याक्राको मिले नि, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रिपमा जान पर्यो। जस्ता पाटा, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाटा, जगदम्बा सुपर साइन जस्ता पाटा र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खातरी तिन मङ्गलादेवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 9852517753 र 029560553। पाँच खपन नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल पाँच खपन छ डाँडा गाउँ स्कुल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल पाँच खपन छ डाँडा गाउँ स्कुल छेउ, प्रोप्राइटर टेक बहादुर श्रेष्ठ, सम्पर्क नम्बर 029410188 र 9815536656।
0: ओहो कान्छा, ल बधाई छ है, नयाँ गाडी किनेछौ, खुसी लाग्यो।
2: होइन नि दाई, यो त डेन्ट पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
0: डेन्ट पेन्ट के हो यो डेन्ट पेन्ट भनेको भाइ?
2: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन्ट पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
0: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
2: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन्ट पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खाँदबारी तीनको माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा, प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 9842127333। याद राख्नुहोला, दुई पाङ्रे चार पाङ्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन्ट पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।
3: सूचना संचार र मनोरञ्जनको आवास यो एफएम पाखीवास 104 मेगाहर्ज शंखुवा सभा।
1: सूचना संचार र मनोरञ्जनको आवाज यो एफएम पाखीवास खादबारी तीन धरथुमका शंखुवा सभा।
3: पाखीवास एफएम समय सूचक, यो पाखीवास एफएम को समय हो।

राख्नु र जगाउने तिम्रा ती चालहरू, मलाई खेर राख्न मन लाग्ने तिम्रो कारोबारहरू, तिम्रो मुटुको बिट र मिठो गीत लेखी तिमीलाई मेरो गीत नचा, तिमीलाई पनि हिट बनाए, तिमीलाई हाम्रो छोरी भयो भने मिस बनाए, तिमीलाई तर छोरा भयो भने साइन्टिस्ट बनाए तिमीलाई।

नसालो यो राईले बनाइदियो गाइडे यो मलाई त तिमी नै चाहिने मायाले थिचन करोडको बिचमा तिमी जस्तो अरू खोजिन पाइने राम्रोको खोजमा तिमी नपर सोचमा कमर हल्लाइदे जोसमा बरु जेसुकै होस् न ल हिरो वाला गुन्डा म त आउँदिन फोर्समा छिटे मायामा पास सुन्छु लिदिन कोर्समा।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो।
1: बाप रे
0: अब चाहिँ के हुने हो
2: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि।
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है।
2: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ।
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ।
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: विशाल इन्टरटेनमेन्ट प्रेजेन्ट्स।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचाप औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

नमस्कार, म गायक चन्द्र कुमार घले। सूचना, अभिव्यक्ति र मनोरञ्जनको आवाज, यो हो एफएम पाखरीबास 104 मेगाहर्ज। म त सधैँ सुन्छु, तपाईँहरू पनि सुन्नुहोस्।

0: सूचना संचार र मनोरञ्जनको आवाज यो एफएम पाखीवास 104 मेगाहर्ज खादबारी 3 संखसभा
1: पाखीवास एफएम समय सूचक यो पाखीवास एफएम को समय हो अहिले दिउँसो 2 बज्यो
2: आस्था सुनचादि गहना पसल पाँच खपन्चा लिङलिङको शाखा अब पाँच खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा
3: एक नम्बर सुन अस्तरी चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन्चार लिङलिङ बजार
2: प्रोप्राइटर खड्ग विश्वकर्मा
4: सम्पर्क नम्बर 98 4 23 65 82
3: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शङ्कर
5: फोन नम्बर 98 11 33 96 97

ल दसैँको रमाइलो पनि गरियो, नाचगान पनि गरियो, सबैले चाहिँ खुसियाली मनायो र अब घर जाने टोली गइसक्नु भएको छ। जे जति हामी बसेका छौँ पटन घरमा रमाएर चाहिँ अब दसैँ मनाऊ र चाहिँ आफ्नो ड्युटीहरू दसैँको बेलामा दुःख मनाउ नगरिकन पटन घरभित्रै रमाइलो गरेर चाहिँ ड्युटीहरू चाहिँ राम्रोसँगले गर्नुहोला र फेरि पनि तपाईँहरूलाई यो 78 सालको बडा दसैँको शुभकामना दिन चाहन्छु। धन्यवाद।

0: होइन ए हजुर, उठ्नुहोस् न भन्ने, टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
1: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
1: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सङ्खुवा सभा।
2: डिभिजन वन कार्यालय खादबारी सङ्खुवा सभाको अनुरोध,
3: आगो र वन र ढेलोबाट होसियार बनाऊ।
2: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
3: साथै वन डढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
2: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याऊ।
3: चुरोट बिडीको ठुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
2: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
3: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
2: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र चैत वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
3: आगलागीबाट बच्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौ।
2: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
3: वन डढेलो लगाउने व्यक्तिलाई वन एन्ड बमोजिम कारवाही गर्न सहयोग गरौ।
2: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय।

0: भाइ तिमी जुन गाउँ जाने भन्दैछौ नि त्यो बाटो त लास्टै डेन्जर छ भन्छन् है।
1: किन र दाइ?
0: त्यो बाटोमा चुडेल किचकन्डी छ भन्छन्, धेरैको ज्यान लिसक्यो भाइ।
1: होइन होला दाइ, म सानो छ त कति हिँडेको हिँडेको। ल दाइ म गएँ।
0: ल ल भाइ, अलिक होसियार भएर गएँ।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98 43 45 019 र 98 14 36 51 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

0: डिआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घडी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डिआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: मोबाइल, रेडियो, घडी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00-332, 98421-12-249।
2: के को अवरोध हो यो बाटो बाटो फेरि?
3: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
4: निकिता किराना पसल नै किन?
2: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
4: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
3: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
4: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98-42-44-62।
2: निकिता किराना पसल तुमलिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
5: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98-040-58-90-99। मिसन टेडेन सप्लायर्स,
2: हातबारी 9, तुमलिङटार, सङ्खुवा सभा।

0: ठेक्का ठेक्क मिले। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गला देवी थानमा रहेको प्रजल ट्रिपमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खातरी तिन मङ्गला देवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 9852157753 र 029560553। पाँच खपन नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल पाँच खपन छ डाँडा गाउँ स्कुल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल पाँच खपन छ डाँडा गाउँ स्कुल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ, सम्पर्क नम्बर 029141088 र 9815536356।
0: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ, खुसी लाग्यो।
2: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
0: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
2: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
0: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
2: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन्ट पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खाँदबारी तीनको माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 9842127333। याद राख्नुहोला, दुई पाङ्रे चार पाङ्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत वेल्डिङ डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।

0: सूचना संचार र मनोरञ्जनको आवास यो हो एफएम पाखरीवास 104 मेगाहर्ज शंखुवा सभा पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएम को समय हो अहिले दिउँसो 3 बज्यो
1: किन आँखा मिचेकुमिचे गरेको
2: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाएपछि क्या हो
2: ओ भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
1: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
2: ए त्यसो भए जोगिन के गर्ने त
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन चलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस्
2: बुझे
1: यसलाई 20-20-20 को नियम भन्छ मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
3: मोबाइल हेर्दा ध्यान दिऊ आँखालाई बचाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: नै पक्नुहोस् त पक्नुहोस् के गर्नुभएको
1: देख्नु भयो औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विष हाल्ने
1: एकैछिन त भने धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी
0: हो नि रासायनिक विषादी
1: धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल

0: समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् त, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन हो।

सूचना संचार र मनोरञ्जनको आवास यो एफएम पाखीवास 104 मेगाहर्ज शंखवासवास पाखीवास एफएम समय सूचना यो पाखीवास एफएम को समय हो अहिले दिउँसो

नमस्कार, गीत संगीत को महा चौतारी तिनचुरे अडियो भिडियो इलेक्ट्रोनिक्स एन्ड भेराइटी सेन्टर बसन्तपुर बजारमा अवश्य पाल्नुहोला। हाम्रा सेवाहरू आकर्षक मोडलका मोबाइल सेटहरू सुपथ मूल्यमा पाइनुका साथै मनै शीतल हुने गीतहरू मेमोरीमा भरिन्छ।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

नमस्कार, म गायक चन्द्र कुमार खले। सूचना, अभिव्यक्ति र मनोरञ्जनको आवाज यो हो एफएम पाखरी रस 104 मेगाहर्ज। म त सधैँ सुन्छु, तपाईँहरू पनि सुन्नुहोस्।

0: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
1: गुरुआमा
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आर्थिक समृद्धि र समाज रूपान्तरणका लागि अरुण उपत्यका भित्रको फरक आवाज पाखरीवास एफएम 104 मेगाहर्ज सधैँ
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखरीवास एफएम 104 मेगाहर्ज
2: पाखरीवास एफएम समय सूचना यो पाखरीवास एफएम को समय हो
3: अहिले साँझ 5 बज्यो
4: ए बाबु अँध्यारो छ टर्च बालेर जाऊ
5: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
4: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
5: है बल्ल सम्झे सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
4: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन
5: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
4: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
6: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
7: नेपाल सरकार विज्ञापन बोर्ड

जसको डरले सारा संसार चुप थियो, उही फर्केर आयो। अब खेलको नयाँ नियम बदलिन्छ। दुर्गेश होम। मेरो लाइफको एउटै रोल छ, माया म मरिहत्ती गर्छु। अनि क्रीडा म त्यो भन्दा नि धेरै, म नियम मान्दिन, नियमले मलाई मान्छ। दुर्गेश थापा नाम होइन, ब्रान्ड।

0: 8 गते निर्णय समेत गरेको छ। यता संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनैतिक दलहरूले समस्याको समाधान संवाद र सहमतिबाट मात्रै सम्भव हुने भन्दै संयमता अप्नाउन सबै पक्षसँग अपील गरेका छन्। सर्वदलीय बैठकपछि जारी वक्तव्यमा उनीहरूले लोकतान्त्रिक व्यवस्थामा उत्पन्न जुनसुकै जटिल असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्र सम्भव भएको भन्दै सबै पक्षलाई समयमताका लागि आफ्ना माग शान्तिपूर्ण रूपमा राख्न अनुरोध गरिरहेका छन्। नेपाली कांग्रेसका सभापति गगन थापाले संकटका बेला प्रधानमन्त्री र सरकार सक्रिय नदेखिएको भन्दै प्रश्न उठाउनु भएको छ भने राष्ट्रपा सभापति रवि लामिछानेले अहिले आरोप प्रत्यारोप भन्दा शान्ति र सहकार्य आवश्यक रहेको बताउनु भएको छ। सर्वदलीय बैठकपछि सभापति लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी पछिल्लो राजनैतिक अवस्था र सुनसरी घटनाबारे जानकारी गराउनु भएको छ।
1: सुनसरीमा नेपाली सेनाले हवाई गस्ती गरेको छ। देवानगंज गाउँपालिका तीन कप्तानगंज र आसपासको अवस्था तनावग्रस्त बनेपछि सेनाले हवाई गस्ती गरेको हो। सुरक्षा अवस्था र वस्तुस्थिति बुझ्न सेनाले आफ्नो तर्फबाट गस्ती गरिरहेको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले बताउनुभयो। उहाँका अनुसार आज अहिलेसम्म सुनसरी क्षेत्र शान्त रहेको छ। कर्फ्यू आदेश जारी भएसँगै नेपाली सेना परिचालन भएर फिल्डमा खटिएको हो। आज हवाई गस्ती पनि गरेसँगै पैदल र हवाई दुवै मार्फत सेनाले शान्ति सुव्यवस्था कायम गर्ने प्रयास गरेको उहाँले बताउनुभयो। प्रहरीले पनि ड्रोन मार्फत कप्तानगंजको वस्तुस्थिति बुझ्ने काम गरेको छ। यस्तै साउन 10 गते मध्यरातीदेखि अशान्त बनेको सुनसरीको देवानगंज गाउँपालिका तीन कप्तानगंज घटनाको विषयलाई लिएर सुरक्षा निकायले साझा धारणा बनाएका छन्। कप्तानगंज घटनाको बाछिटा नजिकैका छिमेकी जिल्लाहरू हुँदै पश्चिम तराईसम्म पुग्ने जोखिम देखिएपछि यसबारे सुरक्षा निकायले विश्लेषण गर्दै साझा धारणा बनाएका हुन्। सुरक्षा निकायले निकालेको आफ्नो विश्लेषण हुन सक्ने सम्भावित घटना र त्यसलाई न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने रणनीतिबारे गृहमन्त्रीलाई ब्रिफिङ गराएका छन्। कप्तानगंज घटनाको असर नजिकैको मोरङ सप्तरी सिरा धनुषा लगायतका जिल्लाहरूमा फाट्टाफुट्टा देखा पर्न थालेपछि हिजो साँझ गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुख गृहमन्त्री सुदन गुरूङ गृह सचिव राजकुमार श्रेष्ठ लगायत बीच छलफल भएको थियो। छलफलमा सहभागी एक अधिकारीका अनुसार अघिल्लो दिन अर्थात सोमबारको बैठकमा अलि आक्रामक देखिएका गृहमन्त्री गुरूङ भने हिजो अलि नम्र देखिनु भएको थियो। छलफलमा नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की सशस्त्र प्रहरीका आईजीपी नारायण दत्त पौडेल राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की नेपाली सेनाका प्रतिनिधि लगायतको उपस्थिति थियो जहाँ सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूले सुनसरी घटनालाई अब सुरक्षा चुकको विषयमा मात्रै केन्द्रित गरेर सुरक्षाकर्मी मात्रै बढाएर समाधान हुन नसक्ने निष्कर्ष गृहमन्त्री सुदन गुरूङलाई सुनाएका थिए।
0: वीरगंज स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि देशभर फैलिएको चिकित्सक आन्दोलनबीच सरकार र नेपाल चिकित्सक संघ बीचको वार्ता निर्णायक चरणमा पुगेको बताइएको छ। आन्दोलनका कारण देशभर आकस्मिक भएका अधिकांश स्वास्थ्य सेवा प्रभावित भइरहेको यो अवस्थामा स्वास्थ्य मन्त्रालयमा अहिले उच्चस्तरीय छलफल जारी छ। नेपाल चिकित्सक संघका महासचिव डाक्टर विश्व दवाणीका अनुसार चिकित्सक संघले अघि सारेका अधिकांश माग सम्बोधनको चरणमा पुगेका छन् भने बाँकी विषयमा स्वास्थ्य गृह र कानून मन्त्रालयका प्रतिनिधिबीच संयुक्त छलफल भइरहेको छ। उहाँका अनुसार चिकित्सकमाथि आक्रमणमा संलग्न मुख्य आरोपितलाई पक्राउ गरिसकिएको छ। घटनाका क्रममा चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोप लागेका प्रहरी अधिकारी एसपीको पनि सरूवा भइसकेको छ। अब सरकारसँगको छलफल मुख्य रूपमा स्वास्थ्य संस्था तथा स्वास्थ्य कर्मी सुरक्षा ऐन संशोधन र स्वास्थ्य सेवा सम्बन्धी विवाद हेर्ने उपभोक्ता अदालतको अधिकार क्षेत्र सम्बन्धी विषयमा केन्द्रित भएको छ। स्वास्थ्य मन्त्रालयमा भइरहेको छलफलमा स्वास्थ्य मन्त्री गृह र कानून मन्त्रालय प्रतिनिधि र संघका पदाधिकारी सहभागी छन्।
1: संघीय संसदको संसदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्त पदमा गुरू प्रसाद वाग्ली तथा डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। समिति समक्ष उहाँले आफ्नो भावी कार्ययोजना प्राथमिकता र अवधारणा प्रस्तुत गर्दै सांसदले उठाएका प्रश्नहरूको जवाब दिएपछि नियुक्तिका लागि बाटो खुलेको हो। संसदीय सुनवाई समितिले बैठकमा प्रस्तुत कार्ययोजना भने संशोधन गरेर परिमार्जन सहित पेश गर्न निर्देशन दिएको छ। सुनवाईका क्रममा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीले निर्वाचन प्रणालीलाई थप विश्वसनीय प्रविधि मैत्री बनाउने निर्वाचनमा प्रविधिको उच्चतम प्रयोग गर्ने तथा मनी मसल मीडिया र मेसिनरीको दुरूपयोग नियन्त्रण गर्दै स्वच्छ र निष्पक्ष निर्वाचन सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले अब आउने प्रदेश र स्थानीय तहको चुनाव एकै पटक गर्न सम्भव भए पनि निर्वाचन कानून संशोधन हुन आवश्यक रहेको बताउनुभयो। यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले 16 वर्ष उमेर पुगेका नागरिकलाई मतदान गर्ने अधिकार दिनुपर्ने प्रस्ताव अघि सारेको छ। संसदीय सुनवाई समितिमा रासोपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले युवाको राजनैतिक सहभागिता बढ़ाउन यस्तो व्यवस्था आवश्यक रहेको धारणा राख्दै निर्वाचन प्रणाली सुधारसँगै मतदान उमेर सम्बन्धी व्यवस्थामा पनि पुनर्विचार गर्नुपर्ने बताउनु भएको थियो।
0: प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख जेपी अर्याल बीच आज भेटवार्ता भएको छ। सभामुख अर्यालले प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नुभएको हो। विभिन्न राजनैतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने क्रममा सभामुख अर्यालले प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नुभएको हो। भेटवार्ताका क्रममा प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको छ। सभामुख अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापासँग पनि आज भेटवार्ता गर्नुभयो। यसअघि सभामुख अर्यालले प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बे, नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको थियो। सभामुख अर्यालले मंगलबार नै विभिन्न राजनैतिक दलका प्रमुख सचेतक र सचेतकसँग पनि छलफल गर्नुभएको थियो।
1: नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। आज बसेको केन्द्रीय समिति बैठकले 3 दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। उहाँका अनुसार साउन 13 देखि 15 गतेसम्म पार्टीको केन्द्रीय प्रदेश र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय भएको छ। 14 गते सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको 13 दिनसम्म केन्द्र प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय भएको छ। 13 दिनमा गृह जिल्ला स्याङ्जाको कालीगण्डकी रामदी घाटमा अस्तु विसर्जन गरी जिल्लामा शोक सभाको आयोजना गर्ने समेत निर्णय कांग्रेसले गरेको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज पार्टी कार्यालय सानेपामा राखिएको थियो। सभापति गगन कुमार थापाले श्रेष्ठको पार्थिव शरीरमा पार्टीको झण्डा उडाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। हिजो निधन हुनुभएका 83 वर्षीय नेता श्रेष्ठको आजै पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि भएको छ। रासोपाका सभापति रवि लामिछाने पनि कांग्रेस कार्यालय पुगेर पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।
0: चिकित्सा शिक्षा आयोगले चालू आर्थिक वर्ष 2083-84 लागि 6,55,25,98,000 रूपियाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालिनको अध्यक्षतामा बुधबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको आयोगको 27 बैठकले उक्त बजेट तथा कार्यक्रम स्वीकृत गरेको हो। स्वीकृत बजेटमा नेपाल सरकारबाट विनियोजित 5,99,21,00,000 रूपियाँ र आयोगको आन्तरिक स्रोततर्फ 56,04,98,000 रूपियाँ बराबरको रहेको छ। बैठकले गत आर्थिक वर्ष 82-83 असार मसान्तसम्म आयोगको आन्तरिक स्रोतमा बचत रहेको 79,85,96,267 रूपियाँ र चालू आर्थिक वर्षमा विभिन्न आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमानित 35 करोड़ रूपियाँ गरी कुल 1,34,34,86,96,267 रूपियाँ मध्ये चालू आर्थिक वर्षका लागि 56,04,98,000 रूपियाँ खर्च गर्ने निर्णय गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। सर्वोच्च अदालतले निश्चित मापदण्ड नबनेसम्म चार प्रकृतिका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आफ्नै मुख्य रजिस्ट्रारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू विनोद शर्मा र शान्ति सिंह थापाको इजलासले प्रचलित कानून अनुसार गोपनीय राख्नुपर्ने विषय, बन्द इजलासबाट सुनवाई हुने विषयवस्तुलाई प्रत्यक्ष प्रसारण नगर्नु भनी अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्च अदालतले मुद्दाका कुनै पनि पक्ष वा उनीहरूका कानून व्यवसाय अधि गोपनीयता कायम गरियोस् र प्रत्यक्ष प्रसारण नगरियोस् भनी अनुरोध गरेका विषयहरूको मुद्दाको सुनवाई समेत प्रत्यक्ष प्रसारण हुने छैन। त्यसबाहेक अदालत वा इजलासले प्रत्यक्ष प्रसारण गर्न उपयुक्त नरहेको भनी ठहरएका विषय वा मुद्दाको सुनवाई पनि प्रत्यक्ष प्रसारण नगर्न सर्वोच्च अदालतले आफ्नो प्रशासनलाई अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्च अदालतले प्रत्यक्ष प्रसारण गरिएका भिडियो क्लिपहरू समेत तोडमोड र दिग्भ्रमित हुने गरी प्रसारण नगर्न भनेको छ। केही दिन अघि मात्रै विशेष अदालतले पूर्व उप प्रधानमन्त्री एवं अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको थुन्चेक बहसको प्रत्यक्ष प्रसारण गरेको थियो अनि ती भिडियो तोडमोड र दिग्भ्रमित हुने गरी क्लिप प्रसारण गरेको भए सम्बन्धित निकायबाट रोक्न सर्वोच्च अदालतले आज अन्तरिम आदेश जारी गरेको छ।
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सड़क डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरी र उनकी श्रीमती अर्पणा कुमारी विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले शैलेन्द्र विरूद्ध 2,26,13,133.36 अवैध सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले शैलेन्द्रकी श्रीमतीका नाममा खरिद गरिएका तथा कायम गरिएका सम्पत्तिहरू जफत गर्न भनेको छ। चौधरीले सार्वजनिक सेवामा रहँदा पदको दुरूपयोग गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट पुष्टि भएको आयोगले दावी गरेको छ। उहाँले वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाई सिपाही झूठा विवरण समेत पेश गरेको आरोप आयोगले लगाएको छ।
1: हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले प्राप्त गरेको गोप्य सूचनाका आधारमा शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा हुन्डी कारोबारमा संलग्न रहेको देखिएपछि धादिङका राजेन्द्र प्रसाद रिजाललाई पक्राउ गरिएको हो। सीआईबीका प्रहरी वरिष्ठ परीक्षक एवं प्रवक्ता अनुपम शमशेर जबराका अनुसार रिजालले अन्य व्यक्तिहरूसँगको मिलोमतोमा व्यक्तिगत ब्याङ्क खाता प्रयोग गरी 1,89,65,39,454 बराबरको रकम हुन्डी मार्फत कारोबार गरेको देखिएको छ। हुन्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई रिजाललाई 2083 साल साउन 12 गते काठमाडौँको नागार्जुन नगरपालिका 8 स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ। पक्राउ पर्नेमा धादिङको साबिक सत्यदेवी 8 घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका 8 बस्ने 49 वर्षीय राजेन्द्र प्रसाद रिजाल छन्।
2: नेपालमा बाघको संख्या वृद्धि भएर 429 पुगेको छ। 2082 सालको गणनामा बाघको संख्या 335 बढ़ेर 429 भएको हो। बाघ दिवसको अवसरमा आज आयोजित एक कार्यक्रममा बाघ गणनाको नतिजा सार्वजनिक गरिएको छ। यसअघि 2078 गरिएको गणनामा देशभर बाघको संख्या 355 थियो। पछिल्लो 4 वर्षमा 74 बाघ थपिएको गणनाले देखाएको छ, जस अन्तर्गत चितौन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा 145, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा 112, बाँके राष्ट्रिय निकुञ्जमा 51, सुक्ला फाटा राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा 50, पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा 71 बाघ पुगेका छन्। यसअघि 2078 गरिएको गणनामा सबैभन्दा धेरै चितौन राष्ट्रिय निकुञ्जमा 128, बर्दिया राष्ट्रिय निकुञ्जमा 125, पर्सामा 41, सुक्ला फाटामा 36 र बाँकेमा 25 बाघ थिए। यसपटकको गणनामा चितौन राष्ट्रिय निकुञ्ज आसपास क्षेत्रमा 17, बाँके राष्ट्रिय निकुञ्जमा 26, पर्सा राष्ट्रिय निकुञ्जमा 30, सुक्ला फाटामा 14 बाघ बढ़ेका छन्। तर बर्दिया राष्ट्रिय निकुञ्जमा भने बाघको संख्या 13 घटेको देखिएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। सुनसरीको देवानगंज गाउँपालिकाको कप्तानगंजमा भएको घटनाले यतिखेर देशभरि तरंग ल्याइरहेको छ र आज यसै बेला मन्त्री परिषद बैठक पनि बस्यो। यो बैठक अघि प्रमुख राजनैतिक दलहरूको आज सर्वदलीय बैठकले शान्ति र सद्भाव फैलाउन आह्वान गरेको थियो। यो घटनामा प्रधानमन्त्री बालेन शाहले मंगलबार राति फेसबुक स्टाटसबाट केही सम्बोधन गर्नुभएको थियो, तर मन्त्री परिषदको सिंगो बैठकबाट आज उक्त घटनाबारे केही पनि निर्णय भएको छैन र सरकारले केही बाहिर ल्याएको छैन। सधैँ जसो मन्त्री परिषदको बैठकका नियमित निर्णयहरू सरकारका प्रवक्ता सस्मित पोखरेलले आज पनि सार्वजनिक गर्नुभयो, तर यो घटनाबारे उहाँले केही पनि बोल्नु भएको छैन र संचारकर्मीले प्रश्न गर्दा पनि उहाँ तर्किएर हिँड्नु भएको छ। उहाँका सहयोगीले आज अन्य कार्यक्रम पनि भएकाले यति नै गरौं भन्दै संचारकर्मीलाई टार्न खोजेका थिए। यद्यपि सरकारले उक्त घटनाको छानबिनका लागि टोली पठाइसकेको छ। उक्त टोलीले काम थालिसकेको छ, तर मृतक र घाइते परिवार लगायतले उक्त घटनाको विषयमा विभिन्न माग गरिरहेका छन्। क्षतिपूर्तिदेखि सहित घोषणासम्मका माग उनीहरूका छन्, तर सरकारले यो विषयमा आज केही पनि निर्णय नगरेर मन्त्री परिषद बैठक आज चुपचाप देखिएको हो।
2: अघिल्लो दिन 4.64 अंकले घटेको शेयर बजार आज 7.79 अंकले घटेको छ। शेयर बजार ओह्रालो यात्रामा छ। यो कमीसँगै बजारको परिसूचक नेप्चै 2688 अंकमा झरेको छ। आज सहित लगातार तेस्रो दिन बजार घटेको हो। कारोबारका क्रममा 12:40 नेप्चे दिनभरको अधिकतम अंक 2706 अंकसम्म पुगेको थियो, तर त्यसपछिको ओह्रालो गति अन्तिम समयसम्म कायम रह्यो। कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन 4.42 करोड़को कारोबार भएकोमा आज 4.02 करोड़को मात्र भएको छ।
1: अब विदेशका खबर। परीक्षा अनियमितता र रोजगारीका अवसरप्रतिको असन्तुष्टिलाई लिएर भारतभर फैलिएको युवा नेतृत्वको आन्दोलनले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारलाई दुर्लभ रूपमा पछि हट्न बाध्य बनाएको छ। विश्लेषकहरूले भने यसलाई एक दशक भन्दा बढ़ी समयदेखि निर्माण गरिएको मोदीको अटल राजनैतिक छविमाथिको सबैभन्दा ठूलो चुनौतीका रूपमा व्याख्या गरेका छन्। गत साता कक्रोच जनता पार्टीका नामक अनलाइन अभियानबाट शुरू भएको आन्दोलन नयाँ दिल्लीबाट देशका विभिन्न शहरमा फैलिएको थियो। बढ़दो दबावपछि शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा पनि दिए। सरकारले आन्दोलनका क्रममा पक्राउ परेका प्रदर्शनकारी विरूद्ध मुद्दा नचलाउने लगायतका केही माग सम्बोधन गर्न सहमति पनि जनाएको छ। विश्लेषकहरूका अनुसार सन् 2014 प्रधानमन्त्री बने यता सार्वजनिक दबावका कारण सरकारलाई यसरी पछि हट्नु परेको घटना विरलै देखिएको हो। आगामी वर्ष हुने महत्वपूर्ण राज्य निर्वाचन अघि आएको यो घटनाले प्रधानमन्त्री नरेन्द्र मोदीको राजनैतिक प्रभावमा प्रश्न उठाएको उनीहरूको ठम्माई छ।
2: इरानले मध्य पूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू बीच व्हाइट हाउसमा भेटवार्ता भइरहेका बेला भएको यस घटनाले तनाव अझै चुल्याएको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड सेन्टकले आज जारी गरेको विज्ञप्तीमा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स आईआरजीसीले अमेरिकी फौजमाथि अचानक आक्रमण गर्ने उद्देश्यले धेरै ब्यालिस्टिक मिसाइल प्रहार गरेको जनाएको छ। अमेरिकी पक्षका अनुसार सबै मिसाइलहरू बीचमै अवरोध इन्टरसेप्ट गरिएको छ। अहिले अमेरिकी सेना उच्च सतर्क अवस्थामा रहेको छ। जोर्डनको सरकारी समाचार एजेन्सीका अनुसार उसको आकाशमा कम्तीमा 5 मिसाइल रोकिएको थियो। आईआरजीसीले भने जोर्डन स्थित अमेरिकी सैन्य अड्डा र सेन्ट्रल कमाण्ड केन्द्रलाई लक्षित गरी धेरै ब्यालिस्टिक मिसाइल प्रहार गरिएको जनाएको छ। आईआरजीसीले विज्ञप्तीमा अमेरिकाले इरान विरूद्धका गतिविधि जारी राखेसम्म प्रतिरोध पनि जारी रहने चेतावनी दिएको छ।
1: अब खेलकुद। आईसीसी विश्वकप लीग टू अन्तर्गतको जारी श्रृंखलाको अन्तिम खेलमा अहिले नेदरल्याण्डस र नेपाल बीच खेल जारी छ। आजको खेलमा नेपालका लागि प्लेइङ 11मा 2 परिवर्तन गरिएको थियो। नन्दन यादव प्रतियोगिताको दौरानमा घाइते भएपछि 16 खेलाड़ीको रूपमा रहेका हेमन्त धामीले आज सोमपाल कामीको स्थानमा खेले भने सन्दीप लामिछानेलाई पनि आज बेन्चमा राख्दै रोहितले ललितराज वंशीलाई टीममा मौका दिएका छन्। यो समाचार तयार पार्दासम्म अहिले नेदरल्याण्डसले 48 ओभरको खेल सकिदासम्म 212 रन बनाएको छ र 8 विकेटको क्षति भएको छ। सन्दीप लामिछानेलाई आज बेन्चमा राखेको भन्दै आज राखेको र रोहितले राजवंशीलाई टीममा मौका दिएका छन्। यसअघिका खेलमा नेपालले लगातार हार बेहोरिरहेको छ।
2: फिफाले विश्वकप र क्लब विश्वकप जस्ता आफ्ना मुख्य प्रतियोगिताहरू सञ्चालन गर्न एउटा नयाँ कम्पनी स्थापना गरी त्यसको केही हिस्सा अर्थात सेयर बेच्ने योजना बनाएको छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वभरका 211 सदस्य राष्ट्रहरूलाई दिइने विकास बजेट 3 गुणाले बढाउने यो कदम चाल्न लागेका हुन्। फिफाले फिफा फरवार्ड इन्टरप्राइजेज एफएफई नामको नयाँ कम्पनी बनाउनेछ। यसले फुटबलका सबै व्यापारिक कामहरू विज्ञापन स्पोन्सरशिप आदि हेर्नेछ। फिफाले यो कम्पनीको 21% हिस्सा निजी लगानीकर्ताहरूलाई 4.2 अर्ब डलरमा बेच्ने लक्ष्य राखेको छ। बाँकी बहुमत हिस्सा भने फिफाकै नियन्त्रणमा रहनेछ। यो बिक्रीबाट आएको पैसा सिधै फिफाका सदस्य राष्ट्रहरूलाई बाँडिनेछ। हरेक सदस्य देशले विशेष आयोजनाका लागि तत्कालै थप 2 करोड डलरसम्म पाउन सक्नेछन्। यो योजनाको चौतर्फी विरोध पनि भइरहेको छ। युरोपेली फुटबलको सर्वोच्च निकायले यूईएफएले भनेको छ, फुटबलको आत्मा र यसको व्यवस्थापन बेच्ने चीज होइन, फिफा यसको मालिक होइन, संरक्षक मात्र हो।
1: सन् 2018 19 वर्ष मुनिको विश्वकप फाइनलमा शतक प्रहार गरेर भारतलाई जिताएका चर्चित क्रिकेटर मनजोत कलारा अहिले श्रीलंकाको जेलमा छन्। श्रीलंकामा भइरहेको लंका प्रिमियर लीग 2026 म्याच फिक्सिङको प्रयास गरेको आरोपमा कोलम्बोको अदालतले उनको जमानत निवेदन अस्वीकार गरेको छ र मनजोत कलारा र अर्का भारतीय नागरिक युवराज पुष्पलाई यसै महिनाको शुरूमा श्रीलंका प्रहरीले पक्राउ गरेको थियो। उनीहरूमाथि जारी लीगका खेलहरूमा मिलमतो गर्न खेलाड़ीलाई प्रभाव पार्न खोजेको गम्भीर आरोप लागेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
2: सुनसरी घटना बारे मन्त्री परिषद बेखबर, छानबिनदेखि राहत र राजनैतिक सक्रियता भने तीव्र। उच्च स्तरीय छानबिन टोलीले देवानगंजमा शुरू गरे स्थलगत अनुगमन, पीड़ितलाई प्रदेश सरकारको राहत घोषणा, सुनसरीमा सेनाको हवाई गस्ती।
1: निर्वाचन आयोगमा नयाँ नेतृत्वको बाटो खुल्यो, संसदीय सुनवाईबाट कार्की वाग्ले र सुब्बा अनुमोदित, निर्वाचन सुधारमा जोड़, राष्ट्रपतिद्वारा 16 वर्षमै मतदान अधिकारको प्रस्ताव।
2: सरकार र नेपाल चिकित्सक संघ बीचको वार्ता निर्णायक चरणमा, गोपालमान श्रेष्ठको शोकमा कांग्रेसले 3 दिन झण्डा आधा झुकाउने, भोलि सबै कार्यालय बन्द, पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ श्रेष्ठको अन्त्येष्टि।
1: भारतको युवा आन्दोलन 1 दशक यताकै सबैभन्दा ठूलो राजनैतिक चुनौतीका रूपमा विश्लेषण, ट्रम्प नेतन्याहु भेटकै बीचमा इरानको ब्यालिस्टिक मिसाइल आक्रमण, अमेरिकी सैन्य अड्डा बन्यो निशाना।
2: र विश्वकप लीग 2 नेपाल र घरेलु टोली नेदरल्याण्ड बीच खेल जारी, विश्वकपको सेयर बेच्ने फिफाको तयारी, योजनाको चौतर्फी विरोध।
1: अवस्था नेपाली खबर अहिलेलाई यति नै, बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ।

0: आस्था सुन चाँदी गहना पसल पाँच खपन्चा लिङलिङको शाखा अब पाँच खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा।
1: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा।
2: सम्पर्क नम्बर 98 4 23 65 82।
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97।
4: जाउँ जाउँ मादीको गाउँ देवढुङ्गा घुम्न जाउँ मादीको गाउँ रमाइलो ठाउँ देवताको दर्शन पाऊ देवढुङ्गा भित्र भगवानको घर दर्शनमै पुण्य छ मन्दिर अर्को पाथी भराको सँगसँगै घुम्नु छ देवढुङ्गा भित्र दुईवटा गुफा शिव र पार्वती दर्शन लिन पुग्नु छ त्यहाँ जीवनमा एकचोटि देवढुङ्गा एक कालो छ देख्दा पूर्वको हीरा हो पूर्वलाई ज्योति छर्दैछ भोलि ओमकार एकै हो बुद्धको मूर्ति बहुधार्मिक घर देवढुङ्गा जानु छ पञ्चकन्या कालिका देवी नजिकै माता पाथी भरा छ डाँडाको ठाउँ पाथी भराबाट संसारको दर्शन पाऊ भिजिट नेपालको नारालाई सफल बनाउन मारि जाऊ।
1: प्रायोजक मादी वस्त्रालय आवश्यक थान तथा रेडिमेड कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराइन्छ। प्रोप्राइटर मातृका सुवेदी सेवन सुवेदी सम्पर्क नम्बर 029424122 र 98424349900।
5: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न।
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्नु मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन।
1: नेपाल सरकार विज्ञापन भयो।
8: उठ्नुहोस् न भन्या टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र।
9: ए अब त जानै पर्ने भएन नि हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रा सेवाहरू टायल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम्स रेडिमेड ढोका साथै ढुङ्गा गिट्टी बालुवा समेत ढुवानी गरिन्छ।
9: प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 98520561580 98421081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स खादबारी एक सङ्खुवा सभा।
10: मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङ्ला बजार, भोजपुर। सम्पर्क नम्बर 9842590035।
11: व्यापारी संखुवा सभाको अनुरोध,
12: आगो र बन्ड ढेगोबाट होसियार बनाऊ।
11: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
12: साथै बन्ड ढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
11: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
12: चुरोट बिडीको ठुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
11: खेत बारीको धारपात जलाउँदा पूर्ण रूपले निगरानी नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
12: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
11: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्निरेखा लगाउने र सहित वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
12: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राख।
11: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
12: वन डढेलो लगाउने व्यक्तिलाई वन एन्ड बमोजिम कारवाही गर्न सहयोग गरौ।
11: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खाँदबारी।
13: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना।
1: एक नम्बर सुन र अस्थली चाँदीका गहना बनाउन, सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तो सुकै सुन चाँदीका गहना बनाउन
10: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल। प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली। सम्पर्क नम्बर
1: 0295602048,
10: 9842598001
1: र 9825258।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बात हाडजोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98443 45019 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
2: डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
3: मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विकास श्रेष्ठ तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332 98421-12249।

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्षसँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खास गरीमा बुझेर आएको भयो नि।
0: ए हो र, के बुझ्नु भयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: ए अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्त शुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबार स्थलमा राख्नु पर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरी राख्नु पर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि।
0: ओहो र,
1: सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने व्यस्त रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विचार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य बैंक खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाइ?
1: ए छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यसै गर्न भन्छु।

0: जनहितका लागि करदाता सेवा कार्यालय हात गरे।
1: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 9855 7817 र 029578017।

0: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: आधुनिक खेती गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन,
3: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
4: हाते ट्र्याक्टर,
3: कुटानी पिसानी मिल,
4: चोकर ब्राउनी मिल,
3: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मेसिन,
4: घाँस काट्ने मेसिन,
3: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
4: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार,
1: सम्पर्कका लागि फोन नम्बर 9819378811।

0: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। चैनपुर छ, चैनपुर बजार त्रि चौक, प्रोभाइडर पदम रसाइली, ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87 775।
1: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउकुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिलान हो कान्छा जाउँ जोगमनतिर कपडा किन्न।
2: दाजु पनि

0: थान तथा रेडीमेड कपड़ा बिक्री हुनका साथै कुर्ता सलवार इन्डियन ओरिजिनल साडीहरू जोगमुनिकै दरभावमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर राजेश श्रेष्ठ सीता श्रेष्ठ, सम्पर्क नम्बर 0295-75-272, 98-17-34-00-51।
0: न्यू भीमसेन वस्त्रालय 9 तुमिजार स्थानमा सभा।
2: के को अवरोध हो यो बाटो बाटो फेरि?
1: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसलले किन?
2: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98-42-44-62।
2: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
4: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98-04-58-89। मिसन टेडेन सप्लायर्स,
2: हातबारी 9 तुम्लिङटार, सङ्खुवा सभा। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
3: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रज्वल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रोगन गर्नु परेमा प्रज्वल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रज्वल ट्रेड, खातारी 3 मङ्गलादेवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 98-52-51-753 र 029-560-553। हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रोगन गर्नु परेमा प्रज्वल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स

गुणस्तरीय एक दिने बोइलर गिरिराज लेयर्स लोकल सल्ला हाँस टर्की बट्टाई कालिसका सल्ला माछाका भुरा तथा बोइलर कुखुराको चारो गाई भैँसी बाख्रा बङ्गुरको दाना साथै जिउँदो बोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा खादबारी सङ्खुवा सभा प्रोप्राइटर बलराम कटुवाल सम्पर्क नम्बर 9862133993 ईश्वरी कटुवाल 9842107729 र 0295508 साथमा खादबारी एकको टोली खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरुण बरुण मासु पसल समेत सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको सल्लाह र पशुको आहार दाना आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 9848501783 साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुलिखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।

त्यसलाई मिलाए सामान सामान सामान सामान कता कता।

0: 外出外头外出人外出
1: 行了，各位，
0: 叫保安保安进来，咱今天我们这个地儿，算了算了，
2: 人了，赶紧走，兄弟们，你赶走。

0: ए भान्जी
1: मामा नमस्कार मेला जान लागे कि नि मामा
0: मेला पात भन्छौ गर्गनाले झपक्क परेर भो हिँडौ त
1: आफू राम्रो भन्न किन समय कुर्नु खादारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा बनाइहाल्छ नि गहना भने जसरी
2: हो त नि नम्बरी सुनका गहना बनाउनु परेमा सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्
3: प्रोप्राइटर गम्बहादुर लकान्द्री शर्मिला लकान्द्री सन्ध्या सुनचाँदी हस्तकला उद्योग खासबारी एक भानुचोक शङ्खसभा सम्पर्क 9842-36-56-31 9807-13-265
1: पाँचखपन नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल पाँचखपन छ डाँडा गाउँ स्कुल छेउमा आउनुहोस् साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ सनिसा किराना पसल पाँचखपन छ डाँडा गाउँ स्कुल छेउ प्रोप्राइटर टेक बहादुर श्रेष्ठ सम्पर्क नम्बर 0-29-41-10-88 र 98-15-35-36-56

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: प्रतिको चाहना, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी 9 तुमिनटार खाद्य संस्थान अगाडि, सम्पर्क 0295750045 98420 46 156।
0: मनदेखि मन पराएका डिजाइनहरूको लागि
3: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ, खुसी लाग्यो।
4: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्याङ वर्कसपमा।
3: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
4: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
3: त्यो पनि माने भन्याङ वर्कसपमा?
4: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खाँदबारी 3 माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 98422 12733। याद राख्नुहोला, 2 पाङ्रे 4 पाङ्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।
2: सूचना संचार र मनोरञ्जनका आवाज यो FM पाखलीवास 104 MHz खाँदबारी 3 शङ्ख सभा।
5: पाखरीबास FM समय सूचक, यो पाखरीबास FM को समय हो, अहिले साँझ 7 बजे।

तँ देखेर लास्ट बोर हुन्थ्यो, जसरी भए पनि तँलाई छोड्नु थियो, अनि मेरो मनले तँलाई सम्झिन कम गर्थ्यो, किनकि मलाई अर्को केटी मन पर्थ्यो, त्यो केटीले पनि मलाई मन पर्थ्यो।

0: अब चाहिँ म साँच्चै गएको, म मर्नै गएको, एक मर्किन्छु, दुई मर्किन्छु, तिन मर्किन्छु, उतै खाने पानीको ट्याङ्कीमा त नाम हालिदिन्छु।
1: काउ मरेर छ केटी भन्ने बित्तिकै कहाँ पाइन्छ?
0: काउ बजिया रहेछ भने

भएन होइन।

0: Oh! Oh! Oh!
1: Voice of Digital, entertaining the nation.

नपट्याउ। राम राम राम, होइन अर्काको घर नदिने, पछि मै पैसा माग्न भनेर आउने। अनि अर्का विश्वासीलाई चिमोटले, तिमी मा गति छाडा,

0: कि अब आजदेखि म कहिले यस्तो गर्दिनँ, गरे भने बरु झुन्डिएरै मर्छु। ल न मुखिया, कुरो मिलाइदिनु पर्यो।
1: ए त्यसो पो, कहाँ त्यति मात्रै हो र मुखिया, यसले मेरी स्वानीलाई आँखा पनि झिम्क्याउँछ क्या?

0: ए घड्के भाइ नरिसा न है, एकचोटिलाई माफ त गरिदिन हौ। ए मुखिया भा, यो खड्केलाई सम्झाइदिनुहोस् न, आज उपन्त कहिले यस्तो गर्दिनँ क्या।
1: लु भइगयो त हौ भइगयो। ए खड्के, अब यो धनी पनि जवानीमै स्वास्नी पहिला गएको मर हो, अब एकचोटिलाई गल्ती गरेको भइगयो त भइगयो। लु माफ गरिदे, लु तैँले पनि अब मजाले मुनले माफ माग,

माथि धोती धोती माथि कमेज मेरो शिरमा ढाका टोपी चार जात छत्तिस वर्णको यो फुलबारी यो फुलबारीको महु बोकेदारी।

मेरी प्यारी बुढी, मेरी मुहान चुनकिरी, बिचार अहिलेसम्म मलाई भात परेपछि बसेको अरे, म बजार जुन कस्तो खतम छु भने तिम्रो गाडो झगेर माथेर आएको फुक्क मलाई ला मेरी बुढी बुढी भन्दा रहेछ ओ डार्लिङ आई लभ लभ आई लभ यु माइ सातो पुत्र फ्लाइङ आफ्टर सी यु बुझ्दैन तँलाई देखेर सातो पुत्र उठ्छ भने क्या ए मेरी प्राण प्यारी मलाई माया गरेछौ तिमीलाई सम्झि आइपुगेमा भित्र छिर्न देऊ गाड भन्दा बढी मलाई तिम्रो लाग्छ भर आज रातमे भए पनि मर्दै आए घर ढोका खोल न कस्तो आमा ढोका खोल न हो बाहिर जाडो कति साह्रो

अब साथी भाइ भेट्दाखेरि हल्का दिनै पर्यो, मैले खाएको कोदोको झोली तिमीलाई के भएको नगर्यो, गफ गफ गर्दै जाँदा दुई चार बोतल गयो, दुःख सुखको कुरा गर्दा आज रात भयो।

0: नत्र भुचुकमा आएर निकाल्यो तेरो सात पत्र।
1: त्यो धम्की चाहिँ भतिवालीका दिन हुन्छ, रहदिन म त होइन। कति घिच्न सकेको रातभरि
0: होइन, राति खाएर के हो र दिउँछु हुन्छु होसमा अहिले ढोकोसँग भत्काइन्छ है, माटेको चोसमा आफूले सास्ने त गन्दिने यार।

0: आज अचेत भयो आगो देख्दा छोरीले हेर्छन् भोलि बत्ती खाडा भोलि छिमेकीले हेर्छन्
1: बाहिर बसेर धेरै हल्ला खल्ला नगर है म त ढोका खोल्दिन त्यही होटल वालीले खाइ भनेको होइन अब त्यसैकोमा गएर सुत्छ त्यसै बस्नु म त मरे पनि ढोका खोल्दिन
0: भेट भएको मेरो दोहोरो ज्ञान देखेर त हो नि हो त्यहाँनिर मसँग माया लागेको होइन भने त दिउँसो मैले कुमारी ल्याउँदा मात्रै चुलोमा आगो बल्छ दोका खोली मलाई भित्र बोल्दा मिठो बोली
1: जता जाने हो

बाहिर लडे हौ तोला खोला भन्दैछु आप ढोकै छोडिदिन्छु दुख दिन्छु म त बाहिर लडिदिन्छु।

एक डोज चाहन लाउँदैछु कि

0: हेई यारको जमेदार रेटिङ झन्डै चिहाल्यो। पुस्तकको बाइबी अब हुँदैन, अब मेरो लागि टाका फिट गर्नुपर्छ।
1: तेरो लागि
0: मलाई हेल्प गर्नु परेन।
1: को छ
0: दाई भग्याकै छोरी?
1: ए
0: अब मर्दा पऱ्यो नि।

हामीलाई बाहेक हुनुपर्छ, हामी सिन्दुर हाल्दैन, ए सिन्दुर नहाल पर्दैन।

0: भर्ती गर्ने छिटो भर्ती छिटो
1: प्रधानमन्त्रीद्वारा अक्कल शर्मालाई बिना विभागीय मन्त्रीमा नियुक्त गरिएको छ भन्ने थप चार मन्त्रीहरू सहित अहिलेको मन्त्रीमण्डल अब 93 सदस्य बन्न गएको छ। आजै प्रधानमन्त्रीबाट उद्घाटन गरी कुटी सुगर फार्मको उद्घाटनका क्रममा ढोका खोल्ने बित्तिकै